कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी काङचेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiapm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। रसुवाको भोटिकोशी नदीमा आएको बुधबारको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको जनाइएको छ। यसैगरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलप्रासी पूर्वमा 165, नवलप्रासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको जनाइएको छ। 2498 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्, उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ।

बनाइएको छ। बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेको सिनरीमा बाढ़ीको बहाव बढ़ेको जनाएको छ। महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढ़ी केही बढ़ेको जानकारी दिएको छ। आज बिहान 5:45 बजेको अपडेट जारी गर्दै महाशाखाले रसुवा नुवाकोट धादिङसम्म ठूलो बाढ़ीको जोखिम नरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको प्राप्त सूचना अनुसार हाल नुवाकोटमा बाढ़ी केही बढ़ेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार माने हाललाई रसुवा नुवाकोट धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको जानकारी गराउँछौ। 5:45 बजेको अलर्टमा महाशाखाले भनेको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी कारण विभिन्न जलविद्युत आयोजना क्षेत्रमा फँसेका नागरिकहरूको उद्धारको प्रयास जारी रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले अहिलेसम्म आयोजना क्षेत्रमा फँसेका 279 जनाको उद्धार भइसकेको जानकारी दिनुभयो। उद्धारमा भारतीय र चिनिया विज्ञहरू नेपाली सेना संघको समन्वयमा परिचालन गरिएको जानकारी दिँदै प्रधानमन्त्री शाहले लेख्नु भएको छ, विभिन्न जलविद्युत आयोजना क्षेत्रमा फस्नुभएका 279 जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको जनाइएको छ। गृहमन्त्री सुदन गुरूङको उद्धार टोली त्रिशुली 3A सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिनुभएको छ। बुधबारको भोटेपछिमा आएको विनाशकारी बाढ़ीपछि त्रिशुली 3A सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारमा खटिएका गुरूङले सानो पालबाट सुरुङभित्र हावा पठाउन शुरू गरेको जानकारी दिनुभयो। उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, त्रिशुली 3A सुरुङ उद्धार कार्यमा हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं। हामीले उक्त सानो पालबाट हावा पठाउन शुरू गरिसकेका छौं र अब खन्ने काम शुरू गरी उद्धार टोली पनि भित्र पठाउनेछौं। सुरुङको माथिल्लो भागसम्म पहुँच स्थापित भएसँगै अब थप खन्ने काम अघि बढ़ाइने र त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर फँसेका व्यक्तिको उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ।

अहिलेसम्म 7,514 जनाको उद्धार गरिएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको

जारी गर्दै 11 भदौदेखि विशेषज्ञ चिकित्सकहरूबाट शवहरूको पहिचान पोस्टमार्टम गरी परिवारलाई बुझाउने काम शुरू गरेको जनाएको छ। बारीबाट ज्यान गुमाउनेहरूमध्ये तनहुँबाट 23, गोर्खाबाट 11, कैंडाकोटबाट 41 र धादिङबाट 27 जनाको शव प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल हाताभित्रै शवको पहिचान र व्यवस्थापन सहज बनाउन छुट्टै हेल्प डेस्क समेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ। बारी र पहिरो कारण ज्यान गुमाएकाहरूको पहिचान सहज होस् भनेर विशेषज्ञ टोली खटाइएको हो। प्राप्त 102 शव मध्ये हालसम्म 21 जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने 81 जनाको गर्न बाँकी छ। पोस्टमार्टम सम्पन्न भएका मध्ये 2 बच्चा र 7 वयस्क गरी 9 जनाको शव थप प्रक्रियाका लागि मणिपन सिचुएन अस्पताल पठाइएको छ। हालसम्म 3 जनाको शव पहिचान भई आफन्तले बुझिसकेको अस्पतालले उल्लेख गरेको छ। गत बुधबार बिहान रसुवामा आएको भीषण आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सीमा जोड़िएको पल्लो मुस्नाको उच्च क्षेत्रमा पूर्व सतर्कता अप्नाउन थालिएको छ। सम्भावित जोखिम र क्षति न्यूनीकरणका लागि ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत निरीक्षण समेत शुरू गरिएको छ। जिल्ला प्रशासनकाले जिल्ला विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सीमा जोड़िएको लोमान्थाङ गाउँपालिकाका हिमाल तथा नदी क्षेत्रमा स्थलगत निरीक्षण गरिएको हो। निरीक्षण करिब 1 सातासम्म नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाकाकाले लोमान्थाङले शुक्रबारदेखि सीमा क्षेत्रबाट बग्ने नदी तथा हिमाल आसपासका क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनुगमन शुरू गरेका हुन्। प्रमुख जिल्ला अधिकारी अजिता शर्माले उपलब्ध प्रविधिको प्रयोग गरी अनुगमन टोलीले प्रतिवेदन तयार गर्ने र जोखिमको मापन गरी थप तयारी गरिने बताउनुभयो। हिमाली आँखा अस्पताल पोखराले रसुवाको बाढ़ी पीड़ितका लागि पीड़ितको राहतका लागि 11,55,000 रूपियाँ सहयोग गरेको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले कर्मचारी र समितिका सदस्यहरूबाट संकलित उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेत्रज्योति संघ काशीका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बाढ़ीबाट प्रभावितहरूका लागि यो रकम संकलन गरिएको बताउनुभयो। विभिन्न तहका कर्मचारी र व्यवस्थापन समितिका सदस्यले आफ्नो पारिश्रमिक र स्वैच्छिक योगदानबाट उक्त रकम जुटाएका हुन्। अस्पतालले विपज्जनक घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। पोखरा विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने भएको छ। विश्वविद्यालयका रजिस्ट्रार हरिबहादुर खड्काले जारी गरेको सूचना अनुसार भदौ 13 गते बसेको कार्यकारी परिषद बैठकले भदौ 10 गते आएको भीषण बाढ़ी पीड़ितको सहयोगका लागि आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको हो। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सड़कमा आएको भेल्ली बगाउँदा आमा छोरीको ज्यान गएको छ। पोखरा 17 हर्क चोक स्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेबाट निवासी 26 वर्षीय सुषमा दाहाल र उहाँकी 2 वर्षीय छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराले जानकारी दिनुभयो। दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकोमा आमाको शुक्रबार राति र छोरीको हिजो बिहान मृत्यु भएको हो। स्थानीय कमल दाहाल स्कूटरमा श्रीमती र छोरीलाई लिएर भिरोटाबाट पृथ्वीचोकतर्फ जाँदै हुनुहुन्थ्यो। भारी वर्षा कारण सड़कमा भेल बढ़ेपछि उहाँले हर्कचोकमा स्कूटर रोक्नु भएको थियो। स्कूटरबाट झर्ने क्रममा 2 वर्षीय रानिकालाई भेलले बगाएर सड़कको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुग्नु भएको थियो। त्यसपछि तीव्र आमा छोरी दुवैलाई बगाउँदै करिब 2 किलोमिटर तल भिरोटासम्म पुर्याएको थियो। श्रीमान कमलले हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए। आमा छोरीलाई पोखरा 17 भिरोटा स्थित नहरको कुलबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष 82-83 2,02,83,104 रूपियाँ बक्योता रकम असुल गरेको छ। सो अवधिमा 2,57,88,280 विद्युत महसुल घुट्न बाँकी रहेकोमा महसुल बुझाएपछि 794 ग्राहकको विद्युत लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर दिलबहादुर आलीले जानकारी दिनुभयो। केन्द्रले आर्थिक वर्ष 81-82 विद्युत लाइन काटेर 1,27,15,786 तथा आर्थिक वर्ष 80-81 1,436 ग्राहकको लाइन काटेर 2,68,45,700 बक्योता रकम असुल गरेको थियो। आर्थिक वर्ष 82-83 87,13,777 युनिट
विद्युत बिक्री गरेको छ। विद्युत बिक्रीबाट एक अर्ब

0: 1,11,12,126 आमदानी भएको इन्जिनियर आलेले बताउनुभयो। शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको 12 साधारण सभा दुलीगुडामा हिजो सम्पन्न भएको छ। साधारण सभाको एक कार्यक्रमबीच सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सामाजिक विकास महाशाखा प्रमुख विदुर हरि आचार्यले उद्घाटन गर्नुभयो। उहाँले सिपलाई निरन्तर अत्यावधि गर्नुपर्ने जोड़ दिँदै महाशाखा हातेमाला गर्न तयार रहेको उल्लेख गर्नुभयो। उहाँले विद्युत तथा प्लम्बर क्षेत्रमा काम गर्दा उच्च सतर्कता अपनाउनुपर्ने उल्लेख गर्नुभयो। शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समितिका अध्यक्ष भानबहादुर भोजेलको अध्यक्षतामा भएको कार्यक्रममा सिटीभिटी गण्डकीका उपनिर्देशक जीवन भण्डारी, एमबीएस परियोजना प्रदेश प्रबन्धक चन्द्रप्रसाद तिमिल सिन्हा, भ्याली टेक्निकल इन्स्टिच्यूट पोखराका विष्णु लामिसाने, शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिका संस्थापक अध्यक्ष गेपबहादुर गुरूङ, निर्माण व्यवसायी शुक्लागण्डकीका अध्यक्ष धनबहादुर विक, शुक्लागण्डकी आर्टका निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मी लगायतले बोल्नु भएको थियो। सो अवसरमा संस्थाका सचिव केशवराज पौडेलले सचिव र कोषाध्यक्ष शरद थापाले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष विश्वराम महतले गर्नुभएको थियो। विद्युत तथा प्लम्बर क्षेत्रमा कार्यरत करिब 90 जना एक संस्थामा आबद्ध रहेका छन्। पोखरा उद्योग वाणिज्य संघको आसन्न 36 महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार उत्तमान बुद्धचार्यले 17 बुद्धि प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उम्मेद्वार दर्ता गराएसँगै वहाँले संघलाई प्रविधि मैत्री, व्यवसायको साझा आवाज र नीतिगत पैरवीको प्रभावकारी केन्द्रको रूपमा विकास गर्ने घोषणा गर्नुभयो। बुद्धाचार्यको प्रतिबद्धता पत्रमा व्यवसायको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धिलाई मूल ध्येय बनाइएको छ। व्यवसायहरूले भोग्दै आएका कर कानून, बैंकिङ व्यवसाय दर्ता, नवीकरण सम्बन्धी समस्या समाधानका लागि एकद्वार व्यवसायी सहायता केन्द्र र विशेषज्ञ सहायता टीम स्थापना गर्ने योजना उहाँले अघि सार्नु भएको छ। संघका गतिविधि तथा सेवा प्रवाहलाई पारदर्शी जवाफदेही र व्यवसाय मैत्री बनाउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिएको तनावका बीच तेहरानले अमेरिकाले लगाएको अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिनी जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेखनीय गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजूद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले वार्ता ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिएको होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव अझै बढ़ाउने नीति लिएको छ। न्यूक्यासल युनाइटेड प्रिमियर लीगमा पहिलो जीत दर्ता गर्दा टोटनहम हटस्परले लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलंगा र यो आने विसाले गोल गरेको जनाएको छ। गएको हप्ता लिभरपूलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लीगमा पहिलो गोल गरेका एलंगाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या 2 पुर्याएको जनाइएको छ। हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन लागेको चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6। सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
16: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौंडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौंडा,
14: मोबाइल 98560055770।
18: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
19: किन आमा, के भएर?
18: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
19: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
20: मोबाइल 98563439952 र 98076।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
1: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी दिदी, त्यसरी त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ।
15: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878, 9841 56 58।
9: समय जति
2: कति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
0: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 9850603128 र 9462614726।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
20: सम्पर्क 0564142121, मोबाइल 9850635921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: यस यमा
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहु।

0: तपाईको आजको राशिफल
1: शुक्लागण्ड केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। आज मिति 2083 साल भदौ महिनाको 14 गते आइतबार, 21 दिसम्बर 2026, अगस्त 30 तारीक सकसम्मत 1948, नेपाल सम्मत 1146, आज भाद्र कृष्ण पक्षको द्वितीय तिथि। कार्यक्रम सुरतको आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट अभियान 4:55 बजे तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुन सुन्नुभयो। 5 बजेदेखि 5:25 सम्म विभिन्न भक्तिगीत संगीतहरू, 5:25 देखि 5:50 सम्म शुक्ला गण्डकी सम्मत, 4:36 सम्म नेपाल खबर, 6 बजेदेखि 7 बजेसम्म काया गायन, 6:30देखि 7 बजेसम्म नेपाल लिबह, 7 बजेदेखि 7 बजेसम्म शुक्ला गण्डकी समाचार, 7:30देखि 8 बजेसम्म बजिन्द नेपाल, 9:15 बजेसम्म नेपाल खबर, 9:15-10 बजेसम्म काङ्ग्रेस सिको भाका, 10:15-10:15 शुक्ला गण्डकी समाचार, 10:12-12 बजेसम्म शुक्ला गण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1 बजेसम्म गीत संगीतहरू, 1:00-2 बजेसम्म लोकगीत संगीत, 2:00-3 बजेसम्म गीत संगीतहरू, 3:00-3:15 सम्म नेपाल खबर, 3:00-4 बजेसम्म फिल्मी गीत संगीतहरू, 4:00-5 बजेसम्म आधुनिक गीत संगीत, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6 बजेसम्म लोक चौतारी, 6:00-6:30 सम्म नेपाल, 7 बजेसम्म नेपाली भाषा गीत संगीतहरू, 7:00-7:30सम्म शुक्ला गण्डकी समाचार, 7:30-8:00बजेसम्म गीत संगीतहरू, 8:00-8:30सम्म नेपाली सैनिक, 8:00-10:00 बजेसम्म गीत संगीतहरू, 9:00-10:00बजेसम्म नागरिक गीत संगीतहरू, 10:00-10:00बजेसम्म शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। इतिहास दिनभरि प्रसारणले कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, जानकारी पश्चात नेपाल रहेको समयको राशिफलको राशिफल राशिबाट खर्चको जो गर्न आफ्नो तर परिवारबाट टाढिनु पर्ने स्थिति आउन सक्छ। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको कामहरू भन्नुका साथै अर्थ अभावमा खड्किए पनि आवश्यक गर्दछ। सपट वा कर्जा मार्फत धन जुटाउन भने सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पहिलेको आमदानी प्राप्त हुने हुनाले उत्साह जगाउनुका साथै भौतिक साधन जुटाउने कामहरू थालनी हुनेछ। दिगो फाइदा हुने कामहरू प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि सामान्य लगानी गर्न सकिन्छ। कृषि, पशुपालन तथा व्यापार भने मनज्ञ आर्जन हुनेछ। संचित धन उपयोग गर्दा फाइदा लिन सकिनेछ। मिथुन राशि, मिथुन राशिमा आफै काकेको गर्न सकेको, आफ्नो कमजोरी बाहिरिने समय रहेकोले सम्भावना देखिएकाले उपलब्धिहरू प्राप्त गर्न समय लाग्नेछ। जीवनशैलीमा व्यस्त रहनेछ भने सहमूलक काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामहरूको जिम्मेवारी सहित वहन गर्नुपर्ने छ। नयाँ योजनाहरू तत्काल लगानी नगर्नुहोला। कर्कट राशि, कर्कट राशिमा मार्क्से हो डाडी डुडे डो, अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई सम्पाद आफैलाई फाइदा हुनेछ भने समाजमा तारिफिक मेहनतले राम्रो उपलब्धिहरू हात पार्न सकिनेछ। रोकिएका कामहरू समेत सम्पादन हुनेछन् भने कामको नयाँ जिम्मेवारी दिलाउन सक्छ। नामदाम र इनाम हात पार्ने समय छ। भविष्यका लागि नयाँ कामहरूमा जपसाउने अवसर प्राप्त हुनेछ। सिंह राशि, सिंह राशिमा मान्छे मामी मुने मोटाटी टुटे प्रतिकूल परिस्थितिमा चिन्ता बढाउन सक्छ। अरूका लागि धन समय र बुद्धि खर्चाउनु पर्ने समय रहेको छ। मेहनत गर्दा उपलब्धिहरू हात लागि हुनेछ। चिताएको काममा मूल्य प्राप्त नभए पनि पछिका लागि फाइदा हुने कामहरूमा हानु हाल्न सकिनेछ भने कामको तप्ने स्वास्थ्य पनि कमजोर रहनेछ। कन्या राशि, कन्या राशिमा माछेर टोपपी भुस्न र ठपेको परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमै फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार भाउनेछ। परिवारजनको साथ व्यवसाय जगाउनेछ भने मित्रता र प्रेमको बन्धन कसिने समय रहेको छ। पेसा व्यवसायमा बहानामा यात्रा हुन सक्छ। तुलासन माग्छ र रिरुरेहरू ताती दुधे अधिक खर्च गर्ने बेला पानीले समस्या निम्ताउने
पनि महिनै दीर्घ लागि समय शासन रहनेछ। उद्योग सम्झौता गर्नु परे पनि प्रतिशत जोगाउन सफल भइनेछ भने कामहरूमा दिगो फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्य हुन सकिनेछ। गोपनीयतामा पनि ध्यान पुर्याउनु होला। वृश्चिक राशि विश्वासमा माग सेतो नानी नु निनु यायो परिस्थिति सोचे जस्तो नहुनाले फाइदा कम हुनेछ भने अवसर प्राप्त भए पनि मेष नुनाले कामहरूमा ढिला सुस्ती हुन सक्छ। पढा लेखाइमा सोचे जस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोगहरू लाभदायक बन्नेछ। व्यापारमा फाइदाको स्रोतहरू पहिलाउन सकिनेछ। परिगन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिकूलताबाट अरूले फाइदा उठाउन सक्छन्। धन राशि धनराशि माग सेयो भवि बुध फाडवे पुरानो सम्झौताहरू तोडिने छन् भने अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइनेछ। विश्वमा दिएको वचनले समस्या निम्ताउनेछ। साइनो दासहरूबाट सजग रहनुहोला भने शुभचिन्तकहरू समय टाढा हुन सक्छन्। दिगो योजनाका साथ अघिबाट विस्तारै लाभ मिल्नेछ। मकर राशि मकर राशिमा चाहिँ भोजे जुजे जो खाकी खुखेखो गाके परिस्थिति अलिक संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चनु पर्ने समय रहेको छ। परिबन्धले फेरपस्थित निम्ताउन सक्छ। सफलता मिले पनि कर्मफल अरूलाई सुम्पिनु पर्ने अवस्था हुन सक्छ। आफ्नो समयमा सहयोग नगर्दा अरूले फुत्काउन सक्छन्। चिराएको काम विलयमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। कुम्भ राशि कुम्भ राशिमा मान्छे गुगेको साथी सुशे सुध समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानी अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले कामहरू दोहोऱ्याउनु पर्ने हुन सक्छ। प्रयत्न गर्दा कामहरू बन्नेछन् भने मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। अन्तिममा मिन्दासले मिन्दासमा चाहिँ नयाँ कामको प्रस्ताव आउनुका साथै साथ दिनेहरू बढ्नेछन् भने आफन्तको सानिध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनका आनन्द प्राप्त हुन साथै अध्ययनमा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सफलताले हौसला जगाउनुका साथै कमी कमजोरी स्वीकार गर्नुका साथै प्रयत्न गरेको कामहरू बन्नेछन् भने प्रेम र मित्रताको बन्धनहरू कसिनेछ। राशिफलमा जस्तो भने तापनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि पालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल भाद्र महिनाको 14 गते आइतबार आज जन्मदिन परेको छ त नमिजनी शुक्रद्वारा संसारी शुक्लागन्ध एफएम 97.6 मेगाहर्ट्जका शेयर सदस्य वीरेन्द्र श्रेष्ठको जन्मदिन परेको छ। त्यस्तै नेपाली कांग्रेसका नेता शुक्लागण्डकी नगरपालिका 3 निवासी हरिवाजलेको पनि जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो आफ्नो परिवारबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँ राशि चालिका तपाईँले इच्छाएको काम प्राप्त होस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ र तपाईँ जसको जन्मदिन परेको छ तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आज चालेका तपाईँले इच्छाएका काम प्राप्त होस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लक्ष्मी प्रडक्टबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

जयपुर हाम्रो स्टेमी त दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूको सुनवाई गर्न सक्नुहुन्छ 0244 3 4 0 4 4 1 1 3 1 3 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूको सुनवाई गर्नुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु। तपाईँको बाँकी पल छ भने सुखद बितोस् भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार। शुभ्यानी शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 8 बज्यो।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840-81-457 र 9816-26-32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
7: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
7: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
8: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
7: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
8: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849-50-11-20 र 9861-56-187।
9: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
4: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-33-222, 9807-69-172-142।
11: पङ्खा
12: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
11: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
16: टीवीएस साथ छ हाम्रो
17: प्रसन्न होमवर्क देखाउ त
18: हस् टीचर
17: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
18: टीचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
17: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
19: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनाबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98567798

0: हेर्दा र प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840694543।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706076, मोबाइल 9856062676।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब युपीभीसी को साथमा।
8: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9562928938 र 9908822938।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98।

0: 9635398 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
2: कहाँ छ पुन मोबाइल
1: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ
0: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ल गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
0: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
1: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
0: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
4: चिकन ससेज बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0635705052 मोबाइल 9856288587
5: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
0: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
9: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्ट चोक
9: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855124474
11: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
12: पंडित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
13: नानी पनि
14: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
12: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
1: ला टायरमा कट लाग्यो
15: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
16: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
18: तल हाम्रो झन्डै मुगलिन भन्दा अलि तलसम्म नारायणघाटसम्म अलिक कम भएको थियो होइन, मुगलिनसम्म अलिक ठुलै देखियो। त्यो तलसम्म आउँदाखेरि बाढीको रूप चाहिँ कसरी बन्छ
19: त्यसलाई? त्यसलाई यस्तो माथिपट्टि जुन एउटा यो गेग्रान बाबको एउटा कस्तो प्रकृति हुन्छ भने यो 5 डिग्री चाहिँ नि भिरालोपन सम्म मात्र यो आफै बग्न सक्छ, त्यसपछि चाहिँ नि त्यसको गति चाहिँ नि कम हुन, त्यसले चाहिँ त्यो गेग्रान चाहिँ नि बग्न सक्दैन। किन त्यो त्यो नहु त्यसपछि के हुन्छ त्यहाँ डिपोजिसन हुन्छ, त्यो त्यहाँ छोडिदिन्छ त्यसले होइन, र अनि त्यसपछि त्यसमा भएको पानी र लेदो जुन चाहिँ नि बग्न सक्छ त्यहाँबाट बगेर निस्किन्छ, र त्यो पनि अझ पनि गेग्रान धेरै हुने हुँदाखेरि के हुन्छ, गेग्रान त बिस्तारै बग्छ, त्यसले गर्दाखेरि के छ भने जुन जति पानी थियो त्यो एकदम पहिला भएको पानी एकदम माथिल्लो सतहसम्म छालको रूपमा त्यसरी आउँदै चाहिँ नि तलसम्म गयो, र अब त्यसपछि फेरि बीचमा यसले बीचको क्षेत्रमा कोतर्दै थप चाहिँ गेग्रान सिर्जना गर्यो, अनि माथिबाट आएको थप चाहिँ तलपट्टि पनि त कोतरेको छ, सबै चाहिँ जुन चाहिँ थपियो तल तल तल्लो तटको क्षेत्रमा पनि जुन भिरालो जमिनको आसपासका चाहिँ दायाँ बायाँ काट्दै यसले यसलाई एउटा अंग्रेजीमा गाउजिङ भन्छ अथवा त्यो सोर्ने के होइन पुरै चाहिँ चट्टानसम्मकै माटोलाई सोरेर यसले चाहिँ त्यसरी खियाएर तल लिएर आउँछ। यो प्राय हिमबाडी जुन चाहिँ हामी ग्लफ अंग्रेजीमा ग्लफ भन्छौँ, ग्लफ आउँदाखेरि पनि यसै गरी चाहिँ सोर्दै सोर्दै थप चाहिँ त्यसमा चाहिँ नि त्यो गेग्रान थपिँदै आउँछ होइन, र त्यसरी चाहिँ यो विकराल हुने कारण चाहिँ ठूलो मात्रामा गेग्रान आएर हो।
18: श्री कमल दुवेदीजी तपाईँ हिमबाडी अध्येता हुनुहुन्छ, अब यो हिमनदीको कुनै भाग खस्नु, हिमताल फुट्नु र हिम पहिरो जानु, यी तीनवटा बीच के फरक छ र अहिले भट्टेकोसीको घटना चाहिँ कुन प्रकृतिसँग बढी मिल्छ?
19: अब म पहिला त्यसको प्रक्रिया हिमताल फुट्नेबाटै जाउँ होइन, हिमताल फुट्ने भनेको चाहिँ के हुन्छ भने हिमताललाई भनेको चाहिँ त्यो हिमोट भन्छौँ हामी होइन, त्यो हिमनदीले ल्याएको चाहिँ नि गेग्रान होइन, त्यसले छेकेर चाहिँ नि पछाडिपट्टि चाहिँ नि ताल सिर्जना हुँदै जान्छ र बरफ पग्लिँदै जाँदा थपिँदै गएर त्यो ताल ठुलो ठुलो ठुलो हुँदै जान्छ, र कुनै एउटा यस्तो अवस्थामा चाहिँ नि के हुन्छ भने त्यो माथिल्लो प्राय चाहिँ माथिल्लो क्षेत्रमा ठुलो चाहिँ नि गेग्रान अथवा हिउँ पहिरो चाहिँ त्यो तालमा खस्न जाँदा के हुन्छ त्यसमा एउटा तरङ्ग पनि सृजना हुन जान्छ र चाहिँ नि पानीको सतह वात्तै बढ्दाखेरि त्यो तालको चाहिँ नि बाँधबाट त्यो पानी चाहिँ बाहिरिन थाल्छ। अब त्यसरी थाल्दा के हुन्छ त्यसले चाहिँ त्यो ताल किनभने त्यो त प्राकृतिक रूपमा बनेको चाहिँ नि बाँध हुन्छ त्यसको त्यसको लाई खियाउँदै जान्छ त्यो बाढी जुन पहिला पानीको सतह बढ्यो नि त्यसले खियाउँदै खियाउँदै पिँधमा खियाउँदै जान्छ र झन् ठुलो जति खियाउँदै गयो दायाँ बायाँ त्यसले चाहिँ नि काट्दै त्यसलाई झन् ठुलो ठुलो हुँदै जान्छ त्यो काट जसलाई चाहिँ अङ्ग्रेजीमा हामी ब्रिज भन्छौँ होइन त्यो चाहिँ ठुलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठुलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो। अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै त्यो एकैचोटि ठुलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ। तर अब सामान्यतया ठुलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठुलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यस्तो बाढी सिर्जना हुन्छ।
18: यो हिमतालको कुरा
19: भयो होइन,
18: अब यो हिमनदीको कुनै भाग खस्नु वा हिम पहिरो
19: अब त्यो हिमनदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिम हिम नदी भनेको त भिरालोमा पनि हुन्छ होइन, अब त्यो भिरालो जमिनमा भएको अथवा भीरमाथि भएको चाहिँ हिम नदी। अब अहिले हामीले के बुझ्नुपर्छ भने अहिले यो जुन हाम्रो विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ होइन, र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ, भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा अब त्यसले झन् अब पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन, र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई ठेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार वहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त होइन, हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ नि मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो सेतीबाडीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ नि आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाचलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ नि म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब हरू जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिलोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ नि लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त
18: हजुर
19: अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भन्छ जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई हान्थ्यौँ नि हो त्यसरी हान्थ्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि हो अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ नि त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउन पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु।
18: एकदम यसलाई तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा चाहिँ बग्दाखेरि धारमा बग्दाखेरि अझ बढी चाहिँ उछिटिएर तलतिर झर्ने त्यो प्रक्रिया हुन्छ त्यो अनुसार पनि अहिलेको त्यो भोटेको सिको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नुभयो हिउँको चट्टान होइन बरफ त्यो बत्तिएर आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो। श्री कमल दुवेदीजी अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गर्यो र आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोसी भोटेकोसी बढ्यो भन्ने कुरा आयो। अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौं कि त्योभन्दा कम जोखिममा छौं तपाईँले के भन्नुहुन्छ?
19: होइन अघि तपाईँले भन्नुभयो अलिकति सुधार गर्नु है चीनले त्यो फुट्यो भनेको होइन प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्रिचिङ हुनु फरक कुरा हो फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै अब त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्दा हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठूलो चाहिँ नि खाडल बन्न गएको छ जस्तो यो सामान्यतया यो बन्द हो रहेछ यो सेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिम नदीमाथि त्यहाँ खाल्टो छ ठूलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै भरिँदै गएर त्यस पछि बग्न थाल्यो भन्ने कुरा हो त्यो भनेपछि त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि त्यो फुट्नु भनेको त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै चाहिँ कोतर्दै कोतर्दै त्यो ठूलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँधमाथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो। जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसंग जोड्छु, जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पूरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर चाहिँ त्यहाँ एक्सकाभेटरले खनेर पनि त्यो न पुरै चाहिँ त्यो पानी निकास भएन होइन। हामी त्यो बेलामा फिल्डमै थियौँ, मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भनेर। पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठूलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ, त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि, त्यो पानीले जति तल खियाएपछि मात्र धेरै पानी बाहिन्छ हो, त्यो हो समस्या भन्छ। पछि त्यसलाई चाहिँ ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निक्लियो होइन। भन्दाखेरि हो फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ। अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन, त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो। तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँधमाथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा हिसाबमा एउटा त्रास चाहिँ सृजना हुन्छ।
18: तर आखिर चाहिँ ओभरफ्लो तपाईँले भनिहाल्नु माथिबाट, अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा गर्दा।
19: अब म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेगरानको चाहिँ बाँधको चौडाइ, अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहेँ। जस्तो त्यो बाँध केले बनेको छ, जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ नि साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ नि त्यो चाँडै नै निकास हुन्छ। जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ नि थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ नि हामी खोल्न भनेर हामी यहाँ काठमाडौँबाट हामी एउटा टोली गएको थियो र त्यहाँ हेर्दाखेरि त्यहाँ त्यो जुन चाहिँ बलौटे चट्टान मकिएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठूलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनी त्यहाँ खन्ने काम पनि भइरहेको छ। तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठूलो अर्को एउटा चाहिँ नि गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौं, यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेको छ। अनि तुरन्त त्यहाँ हाम्रो त्यो बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने यो मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्त चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस्, त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुस्, कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन। मैले अब बालुवाको अब यदि चट्टानको अवस्था पर्यो जस्तो चट्टान पनि चाहिँ नि त्यो एङ्गुलर भनौँ न होइन त्यस्ता खालका चट्टान भएको बेलामा जुरेको बेलामा त्यहाँ चाहिँ हम्मे हम्मे पर्यो त्यसरी हाम ब्लास्ट गर्दाखेरि पनि खनेर पनि ब्लास्ट गर्दाखेरि पनि नगरेर निकै परिश्रमपछि त्यो चाहिँ ताल खोल्न सकियो हो। अब त्यसमा मेटेरियल केले बनेको छ र कति चौडा छ ताल त्यो बाँध, जस्तो जुरेको बेलामा 400 मिटरको थियो अहिले पनि त्यो धेरै चाहिँ चौडा छ, त्यो चौडा खियाउनलाई तुरन्त सम्भव छैन। तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ, सम्भावना जोखिम त्यति मात्रै हो होइन। नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरन्तै जोखिम चाहिँ नि त्यस्तो ठूलो जोखिम चाहिँ नआउला।
18: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी बारे कुराकानी गरिरहेका छौं। हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
20: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
21: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: कृषि मन्त्र नार्क सँग।
1: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोशी बाढी पूर्व सूचनाको प्रणालीको प्रभावकारिता र आउँदा दिनमा नेपालले गर्नुपर्ने तयारी बारे हिमबाढी अध्येता तथा प्रकोप विज्ञ श्रीकमल द्विवेदीसँग कुराकानी गरिरहेका छौं। द्विवेदीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। अब चाहिँ हामी यस्तै जोखिम हुन नदिन अब गर्नुपर्ने काम र योजनामा केन्द्रित रहेर बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ भोटेकोशी जस्तै तीव्र बहाव भएको नदीमा हामीले पूर्वाधार निर्माण गर्दा कस्ता कस्ता भौगोलिक पक्षलाई चाहिँ पर्याप्त ध्यान नदिएको देखिन्छ?
2: अब यस्तो खालको घटनाहरू भनेको जस्तो अब मलाई लाग्छ यो जुन अहिलेको रसुवा बाढी भोटेकोशी बाढी भनेको हाम्रो जीवित मान्छेहरूले नदेखेको कुरा हो, होइन? अब तर भौगोलिक रूपमा त्यो पहिला भएको थिएन भन्ने कुरा चाहिँ होइन। जुन अहिले ठूल्ठूला टारहरू त्यहाँ बनेका छन् नि, ती प्राय जसो टारहरू यस्तै खालका ठूला पहिरोहरू अथवा हिम पहिरोहरू गएर कुनै बेला परापूर्व कालमा चाहिँ बनेकै हो।
1: हाम्रा टारहरू देशका विभिन्न ठाउँमा
2: नदीका छेउमा रहेका, होइन? भनेपछि त्यो गेगरान आयो, पहिला चाहिँ त्यसमा के हुन्छ, गेगरान बगाएर ल्याउँछ, बगाएर ल्याएपछि त्यही पछि चाहिँ जुन पानी निस्किन्छ त्यसबाट, त्यो पानीले खियाउँदै खियाउँदै चाहिँ ती टारहरू सिर्जना हुन्छ, खोला बिस्तारै सानो ठाउँमा सीमित हुन जान्छ र ती टारहरू त्यसरी नै बनेका हुन्। अब हामीसँग के भइदियो भने, हो यो गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने विषय हो, कुन टार कहिले बनेको थियो, कुन प्रकोप कहिले आएको थियो होला भन्ने कुराहरू, यी एकदम अनुसन्धानका विषयहरू, यो भौगर्भिक अनुसन्धानका विषयहरू हुन्। किनभने पहिलाका चाहिँ नि डिजास्टर चाहिँ नि पहिलाका चाहिँ प्रकोपहरू जुन छ त्यो अध्ययन हुनुपर्छ। तर अब हामीसँग त्यो अब के भइदियो भने त्यो गर्ने खालको चाहिँ नि संस्थागत संरचना पनि भएन र त्यसले चाहिँ नि एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन, किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ। जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ, स्रोत साधन पनि छैन, मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ, किनभने छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाइएको छैन। यस्तो खालको भइ नै रहेको कुराहरू हो। जस्तो अब खेतीबारीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरेँ र चाहिँ नि त्यो तर समस्या के भइदियो भने अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन। जस्तो अब वन्य संरचनाहरूको सुरक्षा, त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा, जो कसरी भाग्ने के गर्ने, त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थे कि। जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि, अब अहिलेको हाम्रो बाढी पूर्व सूचना प्रणाली
1: एकछिनपछि आउँ यसमा तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थे यो अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउँदाले देखेको नयाँ घटना भयो, तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थे र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो। मैले तपाईँलाई अघि यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेपछि आउँछौं। त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढ़ाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका छैनौं?
2: एकदम त्यो चाहिँ कस्तो भनेदेखि, जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो, हिमरेखामाथि सर्दैछ, एकदम द्रुत गतिमा सर्दैछ। मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परेँ कि, मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ। अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन, त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि, त्यो भनेको भर्टिकल है ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ नि देखियो। भन्दाखेरि त त्यो त म त डराएँ त्यसपछि, ओहो भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो, होइन? भन्दाखेरि हो, अब त्यसरी के भइदिइरहेछ भने हिमरेखा स्वाट्टै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ, पानीले खियाउने होइन, गहिरो गहिरो गहिरो भ्याली जुन चाहिँ नि उपत्यकाहरू बनाउँदै भी सेपको भनौँ न हामी चाहिँ नि ऊ भी सेपको हुने बित्तिकै त त्यो अब हाम्रो यतिकै पनि पहाड़हरू उचालिँदै गएको छ भन्दा तल कोतरेर चाहिँ भी सेपको ठाडा चाहिँ नि भित्ताहरू भएपछि त त्यो त्यसका चाहिँ नि दुईतिरबाट खस्ने चाहिँ पहिरो आउने होइन भन्दाखेरि त्यसरी खस्दै जाने चाहिँ नि गेगरानको सृजना हुने बग्दै आउने चाहिँ प्रक्रियाहरू एकदम द्रुत गतिमा भइरहेका छन् भन्दाखेरि र अब त्यहाँ जस्तो हिमरेखा माथि सरेर गएपछि त के भयो भने त्यहाँ अब त्यहाँ भएका हिउँ पनि जस्तो माटो मुनि जमेर बसेको हिजोको चाहिँ नि जुन हिमनदी भित्रका चाहिँ नि बरफहरू पनि पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँधको पछाडिको बरफ पनि चाहिँ पग्लिँदै गएर त्यो हिमतालहरू सृजना हुँदै गएर ठूलो हुँदै गएको छ हिमतालहरूका चाहिँ नि आकार चाहिँ एकदम ठूलो हुँदै गएको चाहिँ नि छ
1: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
2: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूपमा होइन अप्रत्यक्ष रूपमा चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जनका कुरा छन् नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ नि अहिले व्यापक चाहिँ नि रूपमा चाहिँ यो हिमाली क्षेत्रमा चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
1: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा चाहिँ हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
2: अब केही मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरू भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो होइन अब मैले यो कुराहरू मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समयदेखि नै यो कुरा अब हामीले यी भीर यी घाँटीको तरबार भनौँ न हाम्रो घाँटीको तरबार राखिरहने कि यी तरबारहरूलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने होइन त्यसलाई चाहिँ भुत्ते बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ नि जो माथि बनेका हिमतालहरूको सतह घटाउनेतिर हामी चाहिँ जानुपर्छ त्यसलाई बिस्तारै चाहिँ नियन्त्रित रूपमा त्यसलाई चाहिँ नि खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यतिवटा बन्यो चाहिँ नि हाई चाहिँ नि के अरे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी होइन
1: तपाईँले भन्नुभयो नि यो भुत्ते बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
2: अब म तपाईँलाई इम्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इम्जामा पहिला छोरोल्पामा चाहिँ यो नेदरल्याण्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाएको हो होइन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन सुरु गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो इम्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने कामै चाहिँ नि वास्तवमा नेपालको सेनाले गरेको हो भनेपछि अब हामीले हो त्यो ताल जति जस्तो त्यो तरबार झुन्ड्याएर राख्ने कि त्यसलाई चाहिँ हामीले भुत्ते बनाउने म चाहिँ त्यो भुत्ते बनाउनुपर्छ भन्ने मत राख्छु
1: भुत्ते बनाउनलाई अब जस्तो तपाईँले अघि त्यो उसको उदाहरण दिनुभयो अब हाम्रो अहिलेको उपटेकोशीको चाहिँ यो तिब्बतीय क्षेत्रको उदाहरणको कुरा गर्दाखेरि त त्यहाँ अर्को देशसँग पनि हामीले समन्वय गर्नु पर्यो सहकार्य गर्नु पर्यो अब त्यो भौगोलिक बनावट अप्ठ्यारो कतिको त्यो चाहिँ जोखिम
2: अब त्यो चाहिँ अब पछि काम गर्दै जाँदाखेरि हो पक्कै पनि चीनसँग यसमा चाहिँ हामीले अब सहयोग लिएर नै हामीले द्विपक्षीय रूपमा नै किन अस्तिको बाढीमा त चिनिया क्षेत्रमा पनि ठूलो चाहिँ क्षति पुग्न गएको छ मानवीय क्षति भएको छ होइन भन्दाखेरि अब त सायद अब चीनसँग पनि सहकार्य गरेर म त अझ पनि त्यहाँ के छ भने अस्ति आएको जस्तै हिम पहिरो आउन सक्ने क्षेत्र त्यहाँ अरू पनि छ ती चाहिँ एकदम चिरा परिसकेका बरफका चाहिँ त्यो भूभगरको तस्विरहरूमा त्यो अझ पनि देखिन्छ भनेपछि ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो है मैले यो
1: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउनु जरुरी छ
2: त्यसतर्फ बहस जानुपर्छ र जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ नि जो मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया शुरू भइसकेको छ कतिपय हिमनदीको अघिल्लो भागमा भनेपछि त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गरिदिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यो माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै पग्लिँदै ताल ठुलो हुँदै जाने हो होइन। भनेपछि हामीले त्यहाँ त्यो पानी ठूलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सृजना हुन नदिन पनि सक्छौ कि अब यो
1: अगाडि
2: बढाउनु जरुरी छ।
1: श्रीकमल दुबेदीजी, अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं, भोटेको अस्सी जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ?
2: अब हेर्नुहोस्, अहिलेको बाढ़ी पूर्व सूचना प्रणाली भनौँ होइन, बाढ़ी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा, जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमीनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ, जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश जुन छ त्यसले चाहिँ तलब चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ नि त्यसरी चाहिँ सूचना प्रणाली चलेको थियो। अब अहिले के भयो तपाईँ हामीले देख्यौं, त्यो छाल सुनामी जस्तो चाहिँ छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो त्यो उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन। भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ, हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ, अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ नि सुझावको रूपमा पनि मैले दिएको थिएँ। जस्तो त्यो जुन भूकम्पीय तरंग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो, तर अब म आफै चाहिँ भूकम्पको चाहिँ नि अब चाहिँ विज्ञ होइन त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन। तर अहिले तर
1: मैले जोडेँ, अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार्य समन्वय पनि खाँचो देखियो
2: त्यहाँ देखियो, र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन चाहिँ गरिसकेका छ, गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढ़िसकेका छ। त्यो एउटा चाहिँ मैले गर्न नसकेको मैले एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नि नसकेको अनुसन्धानको चाहिँ एउटा क्षेत्र चाहिँ त्यो हो। र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ, रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि ऊ गर्दैन, जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ। अब त्यो खालका प्रविधि पनि छन्, तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ, अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ। मैले त के सोचिरहेको थिएँ भने यो बाढी सिर्जना भएर जो भूकम्पीय तरङ्ग आयो, मैले त्यो भूकम्प तरङ्ग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले ए के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौँ र त्यो अलिकति मैले हेरेँ पनि होइन, अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरङ्ग बाढी सिर्जना भइसकेपछि आयो भन्नेमै हामी थियौँ होइन, तर यति चाहिँ नि झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसुवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भएँ।
1: र अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ। अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो?
2: अब निगरानी त तपाईँले भनिहाल्नु, तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ नि त्यसको जोखिम कम गर्नेतिर जाने,
1: भुत्ते
2: बनाउनु म त के भन्छु त्यो, किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के भने त्यहाँ पानीको जुन मात्रा जुन ठूलो एउटा चाहिँ कुण्ड त्यहाँ बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो तापमान जलवायु परिवर्तनका कुरा गर्यौं नि, अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भने त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यो कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ।
1: एकदम श्रीकमल दुवेदीजी, अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौं र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमताललाई यो भुट्टे बनाउने कुरा तपाईँले भनेको जस्तै अब हामीले गर्नुपर्ने यस्ता खालका जोखिम हुन नदिन, जसरी अस्तिको बुधबार भोटेकोसी नदीमा अचानक बाढ़ी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ, खोज र उद्धारको काम नै पूरा हुन सकेका छैन पाँच दिन बितिसक्दा पनि। अब यस्तो घटनाले के पाठ दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के हो?
2: अब गर्नुपर्ने त हेर्नुहोस्, एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ। अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ नि गर्दै आएको हो, मैले एकदम तीव्र इच्छाले मात्रै म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो, यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन। तर के छ भने अब हामीले ए भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ। संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु, जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्नु मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ, अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ, अर्को सिकाउन सकिनँ, अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो। र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो हामीसँग यस्तो मान्छे छैन विदेशी संस्थाले गर्छ भन्ने खालका चाहिँ नि यस्ता खालका कुरा आउँछ, त विदेशीले तपाईँको सबै चिज त गर्दैन, अब अहिले त देख्यौँ हामीले आखिर आफै बलियो हुनुपर्छ नि, देश बलियो बनाउने भने त हामी आफै बलियो हुनुपर्छ, हाम्रो संस्थाहरू बलियो हुनुपर्छ। यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो,
1: एकदम
2: अस्पताल चाहियो होइन, अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ धेरै कम हुन्थ्यो होइन, अब अहिले त्यो बढ्दै गएको छ, नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खुल्या छन् नि त, अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो, विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि, तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्।
1: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
2: पक्कै हो।
1: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने
2: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ, जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिँ बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ नि कसरी गर्ने, यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो, तर यो जुन चाहिँ हाम्रा यत्रा धेरै चाहिँ नि यो चाहिँ विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न, जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जानै पर्छ।
1: हो, अघि अब तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नु भएको थियो, अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो, अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखेर राखिसकेपछि चाहिँ मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँदो रहेछ, हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ?
2: अब शिक्षाको कुरामा जोडे मैले होइन, तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्न भन्नुभयो होइन, त्यो सुरक्षित ठाउँ भनेको कहाँ? त्यो कुरा त त्यहाँको त्यो समुदाय हो, समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भनेर सिकाउनु पर्यो नि त। तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन, मान्छेहरू बाढीकोमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन, कतिपय चाहिँ अहिले त आइसकेको छ यो नपत्याएको भनेपछि अब यो खालको चाहिँ अब यो भनेको शिक्षा हो भनेको यो भनेको के तपाईँको यो समस्या हो भनेदेखि यो कुरा बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है। अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब भनेपछि हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ। यो सूचनामा त त्यही समस्या के भइदियो, एउटा त अब हाम्रो सूचना भन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ अस्वाभाविक चाहिँ छ, यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरूरी छ। अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ अथवा बाटै बाटो भागेको देखियो नि त, त्यो आएको बाढ़ीलाई जित्न 50 मिटर प्रति सेकेण्डसम्मको गतिमा आएको बाढ़ीलाई त मान्छेले दौड़ेर जित्न सक्दैन, भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन, जो फोटो खिच्ने अथवा चाहिँ त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढ़ीले होइन, हो यो चाहिँ एकदम पहिल्यै के गर्ने कसो गर्ने भन्ने पूर्व तयारी
1: शिक्षा र चेतना जरुरी
2: छ।
1: अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने, स्थानान्तरण, जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ?
2: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौँ न सधैँ हुने घटना होइन यो यो लगभग अब अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ, सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ। जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूको हामीले हेर्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ चाहिँ बसेको देखिन्छ नि होइन, किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस् होइन, तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ होइन। अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि त्यस्ता ठाउँमा चाहिँ नि बस्ने चाहिँ हुँदो रहेछ होइन। तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ नि आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ हुन्छ बाटो छेउमा खोला किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठूला ठूला चाहिँ नि सम्म जमिन छैन भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ, विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो, उसले एक वर्षमा प्रयोग गर्ला, दुई वर्षमा प्रयोग गर्ला अथवा चाहिँ नि तपाईँको चाहिँ 100 वर्ष 1000 वर्षमा प्रयोग गर्ला, एकचोटि गर्छ, दुई दिन गर्छ अथवा 2 घण्टा गर्छ, त्यसपछि फेरि खोला साधारण रूपमै बग्छ। तर हामीले त्यो कुरा बुझेर चाहिँ हाम्रो विकास गर्नुपर्छ।
1: अब जाँदा जाँदै हामीले भन्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू, सरकारलाई सुझाव, स्थानीय बासिन्दा अहिले जसले हाम्रो यो कुराकानी सुनिरहनु भएको छ, के आग्रह गर्नुहुन्छ?
2: अब धमिलो पानी बगेको अब खोलाहरूमा सचेत रहौं, धमिलो पानी गेगरानयुक्त पानी भनेको त्यसको घनत्व बढ़ी हुन्छ, त्यसमा छिर्ने त्यसमा तर्ने अथवा यस्तै सेल्फी लिन जाने यस्ता कामहरू नगरौं। अब एक आपसमा यस्तो खालको प्रकोपमा सबभन्दा ठूलो सहयोग भनेको एक आपसमा चाहिँ नि सूचना आदान प्रदान, जस्तो अहिले पनि माथिबाट फोन आएर तलबाट कतिजना भाग्न सफल हुनु भएको छ भने कतिपय फेरि फोटो खिच्न जानु पनि भएको छ होइन, त्यो हिसाबमा त्यस्तो नगरौं, गलत कुराहरू नगरौं, बचौं, यो चाहिँ प्रकृतिसँग जिस्किनु भनेको जीवनको मूल्यमा चाहिँ जिस्किनु हो होइन यसरी। र भनेपछि सबभन्दा ठूलो कुरो भनेको माथिल्लो तल्लो त्यहाँनिर तहका मान्छेहरू बीचमा चाहिँ नि कम्युनिकेसन अहिले राम्रो छ, के भयो भने यो मोबाइलको विस्तारले गर्दाखेरि मोबाइलबाट चाहिँ नि तुरुन्तै सूचनाहरू आदान प्रदान हुन गयो, जस्तो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा पनि सूचना आदान प्रदान हुन गएको छ। यस्ता कुरालाई विस्तार गरौं र यो जोखिमहरू चिनौं, आफ्नो वरिपरि के जोखिम छ त्यो चिनौं र त्यो अनुसारको चाहिँ आफ्नो जीवनशैली बनाऊ।
1: धेरै धेरै धन्यवाद श्री कमल दुवेदीजी तपाईँलाई समय र जानकारीको लागि।
2: म पनि अवसर दिनुभयो मेरो आफ्नो विचारहरू राख्नलाई, हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो हिमबाड़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घरमा रहेन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध, धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डै 2500 जना सम्पर्क विहीन, 5 दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन, आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह, बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको किएवमा रूसको ड्रोन आक्रमण, कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी विचरण भएका छन्। यसैबीच भोटेकोसी नदीमा आएको बाढ़ीपछि प्रभावितको खोज र उद्धारको काम आज 5 दिन पनि निरन्तर छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरूङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यानाकर्षण गराएका छन्। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेपछि काठमाडौँ मुगलिन सड़क खण्ड पुनः पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि सड़क यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको गजुरी प्रहरले जनाएको छ। सड़कको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोसी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलसतह बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमानमा आशाका अनुसार धादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलसतह खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरोध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अल्पत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटेकोसीको बाढ़ी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चौनका नदी तटीय क्षेत्र समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायम छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083/27 गते सम्म, प्रवेश परीक्षा 2083/31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: 4056421261 5 96 6 17 मोबाइल 98550-607-68 98511-62594 98510-54224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट,

0: कि पैसाले मान्छे चलाउने।
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
0: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
0: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढ़ी प्रभावितका लागि सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि 7.5 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनिङ वागले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वागले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाड़िएका छन्। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ। अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप लोमानथाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाइ छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारूद राखिनु गलत भएको बताउनु भएको छ। रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिपो कियेभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगीमा रहेको वाईएसडीक्यूएम क्रिकेट ओभलमा।

50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियवमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032।
10: स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो।
19: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
18: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
20: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
20: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
25: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
24: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
25: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
26: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
27: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
28: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
29: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
30: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने।
29: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो।
30: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
29: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो।
21: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
20: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
31: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
31: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
31: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560077178।
32: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
33: हजुर, दान गरौ।
0: बोक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
4: साथ छ हाम्रो।
5: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
6: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
5: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
7: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
8: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
7: ओम एम आभूषण सुन चाँदी दोकान।
5: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-2046, 98-058-00-8।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
9: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
5: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमाम कार्यक्रम आउने गर्दा सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेरा विश्वास संसारले उद्योगले गोडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगना र संसार पुस्तका केका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका छापालाई सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण संसारी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। दुनिया आइतबारको बसैमा छौँ। आइतबारको बसैमा बजार मैले सिक्नै नयाँ मधुर लोकबाकालाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक साङ्गीतिक उसले स्वरूप हो पिया राजे भनिरहेको छ। लक्ष्मी नेपानीको आवाजमा रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् सुमधुर तीजको भाका।

हजुर, सुमधुरभागमा तपाईँको माझमा राखिसके पिया राजै भन्ने रहेको थियो, लक्ष्मी न्यौपानीको आवाजमा रहेको थियो भने यसमा हालै शब्द लक्ष्मी न्यौपानी र झलक रेग्मीको रहेको थियो। पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुरभागलाई कार्यक्रममा स्थान दिन्छ जेठो छोरा बुहारी भनिरहेको छ। यसमा आवाज रहेको छ सन्तोष केसी, देवी घरती, राधिका अमाल र पुनकला बीचको आवाज संरक्षणलाई शब्द सन्तोष केसीको रहेको छ। यति बेलाको क्रममा भने सिकानुहोस् यो सुमधुर भाका।

हजुर सुमधुर ढाकामा तपाईँको नाचमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर ढाकलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको नाचमा आउनेछु विष्णुमाझीको आवाजमा रहेको छ भन्ने यति बेलाको क्रममा भने सिकार्नुहोस् सुमधुर ढाका।

हजुर, मिठी किटमल तपाईँको माझमा राखिसकेपछि पनि मन परे होला भन्ने विश्वास रहेको छ। आज अनि नै सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यी तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मौमिना भूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै मकै बारीमा भनिरहेको छ ज्योति मगरको आवाजमा रहेको छ भनेलाई शब्द ज्योति मगरकै रहेको छ यस्तो मधुर भाकालाई कार्यक्रममा सुन्दै आजको श्रृङ्खलाबाट पनि म कार्यक्रम प्रस्तुतारी उठेर छु। तपाईँको बाँकी पल्छु भने शुक्र बितोस्। तपाईँ सुन्दै गर्नुहोला चुक्ला गण्डकी एफएम 97.9 समय जय गीत जय सङ्गीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दोलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460692 46, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 98560338, 98461568।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98560043952 र 98066656।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 10 बज्यो.
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850607554.

नमस्कार, बिहान 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान 9 बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढ़ीबाट ठूलो मानवीय क्षति भएको जनाएको छ। प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी 734 जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा परेको छ भने नवलपरासी पूर्व, गोर्खा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठूलो क्षति भएको छ। चितवनमा 260, रसुवामा 12, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82, तनहुँमा 36 जनाको शव फेला परेको छ। यस्तै 2498 जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सम्पर्कविहीन मध्ये जलविद्युतमा कार्यरत मकनपुरतर्फ गएका तथा विदेशी पर्यटक र नेपाली नागरिक समेत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। घाइते तथा बिरामीहरूको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम समेत परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म 8,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरीका साथै हेलिकप्टर प्रयोग गरी प्रभावित क्षेत्रबाट नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। भुटेको सीमा बाढ़ी पछि खोज तथा उद्धार अभियान अझै जारी रहेको छ। सरकारले रसुवामा 1 करोड़ रूपियाँ, नुवाकोटमा 1 करोड़ रूपियाँ र धादिङमा 10 लाख रूपियाँ नगद राहत उपलब्ध गराएको छ। साथै 15 परिवारलाई 5,75,00,000 रूपियाँ राहत उपलब्ध गराएको प्राधिकरणको विवरणमा उल्लेख छ। खाद्यान्न तथा गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याउने क्रम जारी रहेको छ। हालसम्म 37 ट्रक मार्फत खाद्य तथा गैर खाद्य सामग्रीहरू पठाइएको र हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ। प्रभावित क्षेत्रमा बजार तथा खाद्यान्न आपूर्तिको व्यवस्थापन समेत मिलाएको छ। यसैबीच भोटेको सीमा पुनः बाढ़ीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका तटीय क्षेत्रमा खोज उद्धार र तथा राहतमा खटिएका सतर्क रहन आग्रह गरिएको छ। सम्पर्कविहीन तथा पहिचान हुन नसकेका व्यक्तिहरूको विवरण संकलन र सब पहिचानको काम पनि समानान्तर रूपमा अगाडि बढ़िरहेको प्राधिकरणले जनाएको छ। चिनिया राज्य नियन्त्रित टेलिभिजनले तिब्बतको केरूङ क्षेत्रमा गएको बाढ़ी र पहिरोमा परिवेपता भएका 546 जना मध्ये 261 जना 23 विदेशी नागरिक रहेको जनाएको छ। चिनिया विदेशी मन्त्रालय, जन सुरक्षा, संस्कृत तथा पर्यटन र आपतकालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि यो तथ्याङ्क सार्वजनिक भएको हो। चीनले सम्बन्धित देशका राजदूत तथा दूतावास तथा कूटनीतिक नियोगहरूलाई यसको बारेमा उल्लेखित जानकारी गराइसकेको छ। चीन सरकारले सार्वजनिक गरेको बेपत्ता विदेशी नागरिकहरूको देशगत विवरणमा नेपालका 104 जना, भारतका 49 जना, लाम्बियाका 33 जना, अमेरिकाका 18 जना, युके ब्रिटिशका 15 जना, अस्ट्रेलियाका 6 जना, क्यानाडाका 6 जना, दक्षिण अफ्रिकाका 4 जना, मलेसिया, जर्मन, रूस 3 जना, आयरल्याण्ड, एन्टोनिया, फ्रान्स, नेदरल्याण्ड, न्यूजील्याण्ड 2 जना, फिनल्याण्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन, हंगेरीका 1 जना रहेका छन्। चीन सरकारले आधिकारिक तथ्याङ्क अनुसार अहिलेसम्म मृतकको संख्या 16 जना पुगेको हो। संचार सम्पर्क विच्छेद र हिमाली भूभागमा सड़क ध्वस्त भएका कारण खोज तथा उद्धारमा कठिनाई भइरहेको जनाएको छ। चीनी अधिकारीहरूले ड्रोन प्रविधि र उद्धार टोली मार्फत रात दिन खोजी कार्य जारी राखेको बताएका छन्। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैविक प्रको कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रको कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमाल लक्ष्मी बैंकमा थप 18 लाख रूपियाँ 8,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी, उपयोगी, सह व्यवस्थित र प्रभावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी
प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ। खाता विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालय

उहाँले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार थप हेलिकप्टरहरू तयारी अवस्थामा खटिएका राखिएका छन्। तर भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडानहरू गर्न सकिएको छैन। खोज तथा उद्धारका लागि सुरक्षा कर्मीसँग अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग लिइरहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि जलविद्युत आयोजनाको सुरूङ जंगल र भीर पखेरामा आश्रय लिएर बसेकाहरू अझै दारको पर्खाइमा रहेका छन्। परिवार तथा आफन्तले स्याप्रुङ देशे लालटाङ चिलिमे तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराएका छन्। उद्धारको काम प्रभावकारी बन्न नसकेको परिवार तथा आफन्तहरूको गुनासो छ। कतिपय विस्थापितहरूले राहत पाउन नसकेको गुनासो पनि गरेका छन्। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यान आकर्षण गराएका छनृ।

त्रिशुली नदीमा जल सतह बढ़ेपछि नागढुंगा मुगलिन सड़क खण्ड फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि गाड़ी सञ्चालनमा रोक लगाइएको मुगलिन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सड़कको केही भाग कटान परेको छ भने गाड़ी अवगत जोखिमपूर्ण बनेको छ। आज बिहान भटेको सिनादीमा बाढ़ीको भाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा केही समय गाड़ी आगमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना पाएपछि गाड़ी सञ्चालनमा ल्याइएको थियो। तर त्यसको केही दिनमै समयमै त्रिशुली नदीमा फेरि जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। बाढ़ी पूर्वान महाशाखाका अनुसार दार्जीलिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा झण्डै तीन मिटर भन्दा माथि पुगेको छ। सड़क अवरूद्ध भएपछि विभिन्न ठाउँहरूमा यात्रु तथा गाड़ी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिम युक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ। भुटेकोशीको बाढ़ी त्रिशुली हुँदै तलतर्फ आइरहेकाले रसुवा नुवाको धादिङ चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार र राहतमा खटेका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै पनि सम्भावित जोखिमहरूको संकेत नदिएको अधिकारीहरूले बताएका छन्। भुटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङलेको समन्वयमा सत्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याम लोमाङथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणाली मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ। एक्याम लोमाङथाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको थियो। ती क्षेत्रहरूमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गर्दा तत्काल जोखिम नदेखिएको उहाँले जानकारी दिनुभयो। अनुगमनको दोस्रो चरणमा लोमाङथानमाथिको उच्च पर्वतीय क्षेत्रमा रहेको ग्याकर छु तालको निरीक्षण गरिएको छ। समुद्र सतहबाट झण्डै 5,550 मिटरको उचाइमा रहेको यो क्षेत्रमा ड्रोन मार्फत गरिएको निरीक्षणका क्रममा हिम नदीका ढिकाहरू देखिए भने तत्काल कुनै पनि जोखिमको संकेत नदेखिएको पौडेलले बताउनुभयो। अब लोमाङथानको चुमनजुङमाथि रहेको छु आमा पिकको शिर तथा लोके गर्दा मदर कुण्ड एक चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उहाँले बताउनुभयो। उहाँले ती क्षेत्रहरूमा हिमताल रहेको जीपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागि उहाँको भनाई छ। गएको वर्ष लोमाङथाङको चुमजुङमाथि रहेको छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदो सहितको बाढ़ी आएपछि स्थानीय क्षेत्र जोखिममा बढ़ेको थियो। उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने हिम पहिरो जाने वा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रहरूको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यामले जनाएको छ। विपदको सम्भावित जोखिम पहिचान प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिक्रिया कार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद पूर्व तयारीलाई थप सुदृढ बनाइने भएको छ। रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ी पहिरोका कारण प्राकृतिक विपद परेका नागरिकहरूलाई हरिनाथ गाउँपालिकाले 5,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। उद्धार राहत तथा पुनर्स्थापनका लागि हरिनाथ गाउँपालिकाले तीज गीत प्रतियोगिता स्थगित गरी त्यसका लागि विनियोजित

0: रकम मध्ये 5,00,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो। हरिनाथ गाउँपालिकाले आर्थिक वर्ष 2083-84 तीज गीत प्रतियोगिताका लागि छुट्याएको रकम मध्ये 5,00,000 रूपियाँ उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष खिमनारायण महानन्दले बताउनुभयो। यस्तै चापाको नगरपालिकाले पनि 5,00,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप कोषमा पठाउने निर्णय गरेको छ। नगरपालिकाले प्राकृतिक विपदमा परेका नागरिकलाई राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख देव बहादुर खाँडले बताउनुभयो। नगरपालिकाका जनप्रतिनिधिहरूको 5 दिन बराबरको प्रायोगिक श्रमिक दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय भएको नगर प्रमुख खाँडले जानकारी दिनुभयो। यसै गरी अर्जुन चौपारी गाउँपालिकामा रहेको देशकै एकमात्र नवग्रह मन्दिरले दैविक प्रकोप उद्धार ग्रह कोषमा 50,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कंग्रेस सेन्जाले पनि बाढ़ी पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग गर्ने उद्देश्यले 1,00,000 रूपियाँ सहयोग गरेको छ। यसअघि बीरकोट नगरपालिकाले 5,00,000 रूपियाँ तथा जनप्रतिनिधिबाट 2,00,000 रूपियाँ र अर्जुन चौपारी गाउँपालिकाले 1,00,000 रूपियाँ राहत कोषमा जमा गर्ने निर्णय गरेका छन्। यस्तै आधीखोला गाउँपालिकाले बाढ़ी पहिरोबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी उद्धार तथा राहतका लागि आवश्यक सहयोग जुटाउने निर्णय गरेको छ। यस वर्ष आयोजना गर्ने भनेको तीज गीत प्रतियोगिता स्थगित गरी त्यसका लागि जुटाएको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय समेत पालिकाले गरेको छ। रसुवाको भोटेको सिनादीमा आएको भीषण बाढ़ीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म 36 जनाको शव फेला परेको छ। बाढ़ीले बगाएर त्रिशुली नदी हुँदै तनहुँसम्म आइपुगेका शवहरू देवघाट गाउँपालिका र आबुखरी गाउँपालिका क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीको अनुसार भदौ 10 गते आबुखरी नै देवघाट गाउँपालिका क्षेत्रबाट 9 शवहरू फेला परेका थिए। ती शवहरू पहिचान तथा आवश्यक प्रक्रियाका लागि गण्डकी अस्पताल पोखरा पठाइएको थियो। यस्तै भदौ 11 गते थप 19 जनाको शव फेला परेको थियो। तीमध्ये 14 जनाको शव गण्डकी अस्पताल पोखरामा पठाएको छ भने 5 जनाको शव दमौली अस्पतालमा राखिएको छ। भदौ 12 गतेदेखि देवघाट गाउँपालिकामा 5 थप 3 वटा शवहरू फेला परेको थियो। ती शव भने दमौली अस्पतालमा राखिएको प्रयोग जनाएको छ। भदौ 13 गते देवघाट गाउँपालिका 5 बाट 3 वटा र आबुखरी गाउँपालिका 4 बाट 2 वटा शव थप गरी 5 वटा शवहरू फेला परेको थियो। ती शव दमौली अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायक रिचर्ड द्वारिका प्रसाद घिमिरेका अनुसार तनहुँ जिल्लाभित्र मात्र हालसम्म 36 वटा शव फेला परेका छन्। फेला परेको शवको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइरहेको छ। शव पहिचान भएपछि सम्बन्धित परिवारसँग समन्वय गरी जिम्मा लगाइने तयारी गरेको प्रहरीले जनाएको छ। भोटे गोष्ठीको विनाशकारी बाढ़ीमा परि गोर्खामा संकलन भएका तथा पहिचान खुल्न नसकेका व्यापारीले शवहरू व्यवस्थापन गर्ने भएको छ। साधन स्रोतको अभावमा लामो समयसम्म शव राख्न नसकिने भएपछि जिल्ला सुरक्षा समिति तथा जिल्ला सक्रिय राजनीतिक दलहरूको निर्णय अनुसार शुक्रबार व्यवस्थापन गर्ने तयारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय गोर्खाका अनुसार पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि आवश्यक नमूना संकलन गरी प्रत्येक शवमा संकेत नम्बर राखिएको छ। त्यसपछि शवलाई सुरक्षित रूपमा गाडेर व्यवस्थापन गर्ने तयारी भइरहेको गोर्खाका प्रमुख जिल्लाधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो। भोटेकोशीको विनाशकारी बाढ़ीमा परि नवलपुरमा संकलन भएका पहिचान नखुलेका व्यापारी शवहरू व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पहिचान हुन नसकेका शवहरूलाई डीएनएका लागि नमूना संकलन गरी संकेत नम्बर राखेर व्यवस्थापन गर्न लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साधन स्रोतको अभावले शव राख्न नसकिने र त्यस्ता शवहरू राख्दा झन दुर्गन्ध भएर थप समस्या आउन सक्ने भएकाले गाडेर व्यवस्थापन गर्ने तयारी गरेको प्रमुख जिल्लाधिकारी जगदीश उपाध्यायले जानकारी दिनुभयो। खेल समाचार। तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दैछ। 2027 आयोजना हुने एसियन कप स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछन्। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूह विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यस समूहमा नेपालसँगै बहरेन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहरेनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। हवस्त, हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65 4 14 378, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम, अब यूपीबीसीको साथमा।
6: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 65 4 14 411, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
9: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यस्तै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
10: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
11: दुलेगौडा भेटेनरी सेन्टर, अब पहिलेकै ठाउँ नजिकै
8: विस्तारित सेवा सहित भीमसेन डोल डीजी कैफे को भवन में आईपुगेका छौं। भेटेरिनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंक्षी का औषधि पाइनुका साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
11: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
11: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
11: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
11: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385 मोबाइल 98560-80385। कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ।
12: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635-414-050 मोबाइल 98463-23811। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जितिएको आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू कक्षा 12 को परीक्षामा 3.6 GPA वा सोभन्दा बढी GPA प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 GPA वा सोभन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 GPA वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 065-571-479 मोबाइल 98560-62-65 98468-64-145।
8: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20200।

0: टीवीएस साथ छ हाम्रो। पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510002
1: मोबाइल नम्बर 9856084666।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: शुक्ला गण्डकी एफएम 97.6
3: अ कम्प्लिट कल फ्रम हेलो शुक्ला गण्डकी हेलो हेलो
4: कम अन एभ्रीबडी हेलो शुक्ला गण्डकी
3: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6, a complete call for...
5: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

0: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा हामी रहने गर्दछौ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म ठ्याक्क बिहान 10 बजेको न्युज पछि हामी तपाईँको माझमा रहने गर्छौँ लगभग लगभग 12 बजेसम्म आज पनि हामी हप्ताको पहिलो दिन आइतबारको बसैमा रहेका छौ र बिहानीको समय रहेको छ के कस्तो हुनुहुन्छ बाहिर भने अब तपाईँलाई घाम लाग्दैछ हाम्रोतिर तपाईँकोतिर के कस्तो हुँदैछ के कस्तो हुँदैछन् बताउन सक्नुहुनेछ है पक्कै पनि तपाईँ सबैजना सन्चै आरामै पनि हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ देशको स्थिति यस्तो नै छ होइन तपाईँले न्युजमा पनि हेरिराख्नु भएको छ होला पढिराख्नु भएको छ होला सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ आज पनि हामी आइतबारको बसाइमा छौँ आइतबारको बसाइमा तपाईँहरू चाहिँ गीत रोज्न सक्नुहुनेछ फोन गर्न सक्नुहुनेछ हामीले 4522 9611 9663 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुनेछ आजको बसाईमा यति बेलाको क्रम भने कोही साथी हुनुहुन्छ कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर स्याजालो दर्शन नमस्ते सन्चै आरामै हुनुहुन्छ हजुर म नि एकदमै सन्चै आरामै छु के छ नयाँ नौलो हालखबर खाना खानुभयो ल हिजो दिनभरि पानी पर्यो आज घमाइलो रमाइलो छ भनेपछि ल अरू के छ नयाँ नौलो अरू पनि बताउन सक्नुहुन्छ के हुँदैछ हाम्रो स्याङ्जा बिरुवातिर ल अब धान गोड्ने अल्साएपछि फेरि कोदो पनि गोड्ने बेला भइहाल्छ क्या अरे है ल काम गर्छ माटो छ ल कुन छ गीत रोड्नुहुन्छ आज
1: पण्डितको भइसको जस्तो लाग्छ त्यो सहरमा रेलको बाटो कुदिन्छ अरे
0: ल म यो गीत राख्नेछु साथीहरूलाई सम्झिन सक्नुहुनेछ धन्यवाद
1: के भन्छ हाम्रो सुनिदा
0: हजुर
1: अनि अरू सुनेर देखिहाल्छौँ र तपाईँ साथीहरू आउँछु पछाडि आउँछु कोही सबैलाई भन्दै हजुरबाट छुट्टी
0: नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि रेलको बाटो भन्ने यो मिठो गीत रोजेर गइसक्नु भएको छ सुरज पण्डितको आवाजमा रहेको छ तपाईँ फोन गर्न सक्नुहुन्छ 9942792966611 को माध्यमबाट तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एक साथ रूपमा सुनेर पनि साथ दिइरहनु भएको छ होला भन्ने विश्वास पनि रहेको छ र हामी हप्ताको सातै दिन तपाईँको माझमा रहने गर्छौ विभिन्न दिन फरक फरक प्रस्तुतिमा तपाईँको माझमा उपस्थित हुने गर्छु र समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ तपाईँहरूले फोन गर्दै गर्नुहोला यति बेला नरेन्द्रजीको रोजाइमा रहेको रेलको बाटो भन्ने रहेको छ यो सम्बन्ध गीत स्वीकार्नुहोस्

0: राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। र फोन गर्न सक्नुहुन्छ 9942 9911 9066 36611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। विशेष आज आफूलाई मनपर्ने गीत संगीतहरू रोज्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगलाई पनि सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुन्छ। आज विशेष आजको बसाइमा यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो नमस्कार हजुर।
0: नमस्कार, सन्चै आरामै हुनुहुन्छ?
1: हजुर सन्चै आरामै छु। हजुरलाई कस्तो छ खानपिन भइन?
0: हजुर एकदम सन्चै आरामै छु। म पनि, मेरो पनि खानपिन भइसक्यो। हजुरको खानपिन भयो?
1: हजुर मेरो भयो। आज मलाई त्यो पराना लागे पराना निम्ला भयो नि।
0: हजुर
1: गाना सुन्न पर्यो।
0: हजुर
1: हजुर
0: एकदमै ठिकठाकै छ भन्नुपर्छ हाम्रो पनि। र हजुरको सुनाउनुहोस् के कस्तो हुँदैछ अब कसरीतिर?
1: ठिकै छ, आज लास्ट हो म धान गरेर सक्ने दिन।
0: हजुर
1: ठिकै छ अब।
0: ल भनेपछि अब धान गोडेर पनि सकियो?
1: हजुर आज मात्र सकियो, अब
0: हजुर ठिक छ। अब आनन्दै भयो नि त काम सकियो बस्दा झन्। त्यही त नि, अब काम सकेपछि आनन्द भयो। फेरि चाडपर्व पनि आउँदैछन्, त्यो फेरि अब घर सफा गर्नु पर्ने
1: यताउति।
0: ल पुरानै माग भने ल हुन्छ, म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ। नमस्कार, शुभ दिन। हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो। आफू कसरी देखे पराना भने परानै दिन्छु भन्ने यो मिठो गीत चाहिँ रोजेर गइसक्नु भएको छ। भालो भने तपाईँहरूको रहेको छ, आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। विशेष आजको बसाइमा तपाईँको रोजाइमा रहेको सुमधुर मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिन्छु। तपाईँहरू भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आउन सक्नुहुनेछ। फोन गर्नुहोला 9942 9911 9066 36611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोस्, पराणै दिन्छु भन्ने सुमधुर गीत स्वीकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, यो सुमधुर गीतमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ तपाईँहरू फोन गर्दै गर्नु होला। यति बेलाको क्रममा भने म छोटो व्यावसायिक विश्राममा जान्छु, विश्राम लगत 11 बजेको टाइम चेक पछि तपाईँहरूको माझमा आउनेछु, तपाईँ भने सुन्दै गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा बेनीको बजार भने सुमधुर गीत सँगसँगै छोटो व्यावसायिक विश्राम विश्राम बजे 11 बजेको टाइम चेक पछि आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
10: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460-61268
17: 98560-61268।
19: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209
20: TVS साथ छ हाम्रो
21: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
22: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
21: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
20: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
22: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
20: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
22: पोखरा जाने बाटोतिर
23: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
22: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8 27 र 98 6 44 35 0 31

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 11 बज्यो।

0: हजुर हजुर व्यवसाय विश्राम विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा. आज हामी आइतबारको बसाइमा छ. आइतबारको बसाइमा तपाईँहरूको रोजमा रहेका विविध मधुर गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु. फोन गर्न सक्नुहुन्छ 9942976311 माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. त्यति बेला तपाईँ कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु. हेलो नमस्कार हजुर.
1: नमस्ते नमस्ते.
0: के छ हाल खबर हाम्रो कतिको?
1: ए राम्रै छ, ठिकै छ. यस्तै छ, बदली बदली छ मौसम.
0: हजुर
1: हामी
0: खेत गर्ने कार्यक्रम चल्दैछ भनेपछि हाम्रो कास्कीकोटतिर है. ल ठिक छ. अनि खाना खानुभयो?
1: खाना खायो. तिमीले खायौ?
0: हजुर मेरो नि खाना भइसक्यो. ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ?
1: आज यो मुटु माथि ढुङ्गा राखी हाँस्न पर्या छ.
0: ल यो गीत राख्नेछु, म साथीहरूलाई सम्झिन सक्नुहुनेछ.
1: पहिले तिमी रिमालाई नै.
0: हस् हुन्छ, धन्यवाद.
1: तिम्रो ड्यान मम.
0: हस् हुन्छ. हजुर.
1: अनि अरू सम्पूर्ण साथीहरू भन्दै बिदा हुन्छ.
0: हस् नमस्कार, शुभ दिन. हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो कास्कीकोटदेखि हुनुहुन्थ्यो हाम्रो बलरामजी. उहाँले पनि मिठो सुमधुर गीत रोजेर गइसक्नु भएको छ. पालो भने तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आउनुहोला पनि भन्न चाहन्छु. है आउनुहोला कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. आँखा चुपी नरो भनी भन्नु परेको छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भने नारायण गोपालको आवाजमा रहेको मिठो गीत रोजेर गइसक्नु भएको छ. तपाईँहरू आउँदै गर्नुहोला यति बेलाको क्रममा भने यो सुमधुर गीत स्वीकार्नु छ. त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु. तपाईँहरू पनि फोन गर्दै गर्नुहोला.

0: गर्छ रोजाइमा रहेका विविध मधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्नुहोला 9822974966136311 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ। हेलो, नमस्कार हजुर। हजुर, एकदमै सञ्चारमै छु। हजुर सञ्चारमै हुनुहुन्छ। अनि हाम्रो पासहरूतिरको नयाँ नौलो हालखबर के छ?
1: पछाडितिर ठिकै छ हजुर। पछाडितिर अब रमाइलो चाडबाड आउँदैछ, गोड मेला अब बेसी आउँदैछ। कोदो भयो गोडेर सिद्धि अब अरम के त्यो पिजा मान्ने
0: पिजा
1: अलिअलि भएको कोदो गर्ने अनि फेरि दसैँ मान्ने आरामसित। अहिले चाहिँ राम्रो छ।
0: ल, दसैँ मान्ने फेरि धान पाक्ला नि त।
1: हजुर,
0: दसैँ मनाउने बेला छ त धान पाक्ला नि फेरि।
1: अहिले चाहिँ दसैँ चाहिँ धानले चाहिँ डिस्टर्ब गर्छ होला जस्तो छ। त्यसरी खेल्न नपाउने होला।
0: हजुर, कार्तिकको महिनामा दसैँ तिहार परेको छ नि त, अन्त दसैँ असोजमा परेको भए ठिक्क हुन्थ्यो। कार्तिकमा त अब धान काट्ने बेला पनि हुन्छ, पाक्छ होला, किनभने धान अहिले छिटै रोपेको छ नि त।
1: धेरै पाप हत्य बढ्यो, त्यही भएर चाहिँ अब हेर्नु त हरेक कुरो भइरहेको छ। अब बाइबल धर्मशास्त्रमा लेखेको छ कि जस्तो विपत्तिहरू आउँछ, भूकम्प आउँछ, अनि देश देशमा लडाइँ हुन्छ, बल्ल अन्त्य हुन्छ होला भनेर भनेछ। त्यो सबै कुरा हुँदैछ, त्यही भएर हो। हजुर,
0: ल ठिक छ, अब ठिकै छ। खाना त खानु भयो होला के रे?
1: हजुर, भात खाएर बसेको।
0: ल ठिक छ, आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि?
1: हजुर पनि खाएर आउनु भयो होला नि।
0: हजुर, मेरो नि खाना भइसक्यो।
1: म गीत त मेरो त त्यही हो, अब अन्तै माया लाग्छ भन्ने गीत त्यही सुन्ने हो।
0: ल अन्त माया लाग्नु भए नलुकाऊ तिमीले। ल यो मिठो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ।
1: त्यही हो, अब फोन पनि कहिले लाग्छ कहिले लाग्दैन, केही पनि अब त्यही भएको कारणले अब साथीहरू सम्झिने हो। अरू त कुनै उपाय छैन। सोमबारको दिन गीत आउने हुन्छ, त्यो दिन चाहिँ अब फेरि फोनै लाग्दैन, कता व्यस्त हुन्छ के हुन्छ। अब हजुर सोमबार आउँछ भने मङ्गलबार बिहान पनि मैले त्यति तराई गरेको छैन, अब हामी दिनमै बोलिन्छ भनेर। अनि शुक्रबार पनि फेरि जे पनि पाइन्छ भनेर फेरि बतारिन्छ, गर्दा त अब के गर्नु त्यतिकै रह्यो भन्दाखेरि अब म सर्वप्रथम त हजुर र अनि टिकाजीलाई
0: धन्यवाद,
1: मम्मी दाजीलाई, अब सबै घर परिवारलाई भनौँ, अनि हाम्रो सुमिना नानीलाई, अनि सपनाजी, सावित्रजी, सृजना म्याम, अनि सर, अनि हाम्रो राजेन्द्र उपाध्याय सर न्युज लिएर आउनुहुन्छ शुभलङ्गन होम युनिट। अनि यता भन्नुपर्दा सम्झिनु पर्दा यता हाम्रो केकुजीले सुनिराख्नु भएको छ भने हाम्रो मित्र भानुबाट, भानु गाउँपालिकाबाट आउनुहुन्छ उहाँलाई, अनि हाम्रो नरेन्द्र रिमलजीलाई झन्डै नमस्कार सहित, अनि यता हाम्रो दिदी भेनाजु सलिना दिदी भेनाजु हाम्रा भान्सीहरू हुनुहुन्छ उतै बिरातिरै, अनि हाम्रो राजा राईज्यू, कुबेर राई, गीता राई, अनि शान्ति साई र मोहम्मद मेहर दुई मधु बहिनीहरू, प्रतिमा बहिनी, जलमाया बहिनी, यशना बहिनी, लक्ष्मी बहिनी, कृषिका बहिनी, खगीमाया बहिनी, यता हाम्रो मित्र अमृत तुला झाजीलाई प्रस्तुति यस्तै छ हजुर। म त किसानी मान्छे भन्न चाहेँ, उहाँलाई धेरै धेरै सम्झना, अनि हाम्रो हुमनाथ शर्माजीलाई, ऋषिजीलाई, अनि हाम्रो टोपजीलाई, चन्द्रजी, अनि हाम्रो सन्तोषजी लगायत अब थुप्रै साथीहरू, अनि मेरो गाउँवासीहरू भन्नुपर्दा साथी हाम्रो सबैलाल थापाले निकै चासो राख्नुहुन्छ, सबैलाल थापा, अनि थापा मिन बहादुर थापा सर, मिनु सर, सन्देव राणा लगायत थुप्रै छ, अनि यता हाम्रो विशेष गरी हाम्रो खानीको बुवा आमाहरू, दाजुभाइ दिदी बहिनीहरू, अनि सम्पूर्ण जति पनि गाउँवासीहरू यहाँ हाम्रो शुक्ला सुनिराख्नु हुने सम्पूर्ण गाउँवासीहरू सबै गाउँहरूले सुन्नुहुन्छ।

0: मलाई एक पुस्त सम्झना समर्पण राखेर बिदा चाहे। हस्त भाई भाइ नमस्कार, शुभ दिन।
1: हस्त नमस्कार, शुभ दिन। हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो, पाथाजीदेखि। अन्त माया लागु भयो भने मिठो सुमधुर गीत रोजेर गइसक्नु भएको छ। पालो भने तपाईँहरूको हो, कार्यक्रममा सहभागिता गर्न सक्नुहुन्छ। विशेष आज हामी तपाईँहरूको रोजाइमा रहेका विविध सुमधुर मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्थान दिन्छु, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्कार दिदी, सन्चै आरामा हुनुहुन्छ? ल, खाना खानुभयो? ल, खाना खाएर आराम गरेर बसिराख्नु भएको छ अहिलेको समयमा है। ल ठिक छ, अरू के छ हाम्रो पुलचोकतिरको नयाँ नौलो हाल खबर? ल, पुरानै हो भनेपछि है।
2: मलाई चाहिँ के भन्छ अरे,
1: हजुर,
2: रेलको बाटो पुग्दैछ अरे, तिमी बस्ने सहरैमा भने दिन त त्यो सुन्नु पर्यो।
1: ल, मैले अघि भर्खरै हाम्रो नरेन्द्रजी दिन त्यही रोज्नु भएको थियो
2: हो।
1: हजुर,
2: राखिसक्यो
1: नि, सुरुमै राखेको। ल, यो गीत म चाहिँ राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ।
2: हजुरको
1: लागि धन्यवाद।
2: अनि तर हजुर दाईको लागि, अमृत दाईको लागि, उमनाथ दाईको लागि, अनि नरेन्द्र दाईको लागि, टेकु छेत्री दाईको लागि, अनि तोप दाईको लागि, ऋषिराम दाईको लागि, अनि के भन्छ अरे खजी भाइ साथीको लागि, चन्द्र भाइको लागि, अनि के अरे लक्ष्मी, अनि चेतना
1: नमस्कार, शुभ दिन। हामीलाई फोन गर्नुभएको हाम्रो दलमा दिदी हुनुहुन्थ्यो पुलचोकदेखि। यति बेलाको क्रममा भने हाम्रो ताराजीको रोजेमा रहेको अन्त माया लाको भाइ नलुक तिमीले भनिरहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो मिठो सुमधुर।

हजुर मिठो गीतमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। हाम्रो ताराजीको रोजाइमा रहेको थियो अन्त मायालाको भएन लुका हो तिमीले भन्ने मिठो गीतलाई मैले स्थान दिइसकेको छु। अब भने यति बेलाको क्रममा अर्को मिठो गीतलाई स्थान दिन्छ। हाम्रो धर्माया दिदीको रोजेमा रहेको थियो तपाईँ पनि फोन गर्दै गर्नुहोला। फुलको आँखामा फुलै संसार आनी छोइङ डोलमाको आवाजमा रहेको छ। यो गीतसँगै म छोटो व्यवसायिक विश्राममा जान्छु। विश्राम पछि तपाईँको माझमा आउनेछु। तपाईँ पनि सुन्दै गर्नुहोला।

0: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560285587।
13: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
13: पुराना गर गहना सँग नयाँ साथ फेर,
15: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।

0: हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

फेरि पनि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा र व्यवसायिक विश्राम पछि स्वागत छ। यसबाट भर्खरै मात्रामा रेडियो प्रयोग सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै प्राप्त भनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज आइतबारको बसाइमा तपाईँहरूकै रोजना रहेका विश्व मधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। फोन गर्न सक्नुहुन्छ 9922 9196 6 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्न साथीहरू मध्येबाट एकजनाले उत्साहको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल बस्तर व्यवस्थामा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू हुन्छन् समाधान गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्न चाहनुहुन्छ भने पोखरेल मोबाइलमा जान सक्नुहुनेछ। जसको सञ्चालक हुनुहुन्छ विनोद पोखरेल, तपाईँ आउनुहोला एकचोटि भिजिट गर्नुहोला। यहाँको चोकमा रहेको छ बुझ्न सक्नुहुनेछ र तपाईँ आउँदै गर्नुहोला फोन गर्दै गर्नुहोला। दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसी एन्ड सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहे तपाईँहरू कार्यक्रममा आउन सक्नुहुन्छ। 9942 9196 6 माध्यमबाट हामीसँग जोडिन सक्नुहुनेछ। तपाईँहरू भने आउँदै गर्नुहोला फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने डर थियो मलाई भनिरहेको छ पिरथीको फूल भनी। यति बेलाको क्रममा श्रीकानु सुमधुर गीत

हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्दै गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसिएनसिएल जुन नम्बर सजन छ त्यही नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला तर म फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, तारे भीर भनिरहेको छ। तपाईँहरू भने फोन गर्दै गर्नुहोला अनि सुन्दै पनि गर्नुहोला।

हजुर मधुर गीतमा तपाईँको माझमा राखिसके तिमी तारे वीरमा त लहरा तिमी भैव लहराउँछु तिमी सहारा भन्ने मिठो गीतमा तपाईँको माझमा स्थान दिइसके आज भने तपाईँहरूको रोजामा रहेका सुमधुर गीतहरू सँगसँगै रहने गीतहरूलाई कार्यक्रममा स्थान दिँदै अब नै कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। धन्यवादलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो च्याङ्जाबिटादेखि, हरिश्रङ्गा हुनुहुन्थ्यो अब कसेरीदेखि, बलराम तिमल सिन्हा हुनुहुन्थ्यो कास्कीकोटदेखि, तारा थापाजी हुनुहुन्थ्यो पातरदेखि, दलमाया थापा दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि तपाईँहरू फोन गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु र एकमुष्ट रूपमा तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद। अनि अब तपाईँले फोन गर्नुहुने साथीहरूबाट एकजना साथीलाई रुसैको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मलबसलाई पनि एकदमै मनदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदै यो दाजुको मिरमिरे आँखा भनेर आएको छ मिठो गीतलाई सन्दाजुको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा छु। तपाईँको बाँकी पल्सु भन्ने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। बाइ बाइ, हैव अ ग्रेट डे।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709600, मोबाइल नम्बर 9847061268,
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिक द्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक।
13: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 9857065119 र 9869577056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9847078022।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: जना सम्पर्क विहीन छन्, उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8,186 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकुसी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी, डाँडागाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको सरसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलसतह बढ़ेपछि नागडुंगा मुगलिन सड़क खण्ड आज बिहानदेखि फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट काटेपछि गाड़ी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भागमा कटान परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा ल्याइएको, तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा बाढ़ीले 4 घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव एकै दिन 9,500 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056421261, 596617, मोबाइल 98550607868, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
3: श्री दाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलडुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढ़ीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहु, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै

बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रेड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको नियन्त्रण रहने भनिएको छ। रेड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमीन मुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर। सेभिया विरूद्ध तिनेको सहज जित निकाल्दै एटलेटिको मड्रिड स्पेनिश लालिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्चेज पिजुआन रंगशालामा पाउना टोली एटलेटिकाकोलाई जित दिलाउन एलेक्स बाइनाले 2 र एडेमोला लुकम्यानले 1 गोल गरेका छन्। सोभियाका लागि मुगियल सिएराले 1 गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एटलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एटलेटिकोले 3 खेलबाट 7 अंक जोडेको छ। पहिलो हार बेहोरेको सेभिया समान खेलबाट 6 अंकका साथ 5 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढ़ीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाको झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा। र एटलेटिको स्पेनिश लालिगाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
7: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209
8: TVS साथ छ हाम्रो
9: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
10: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
9: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने

0: सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी सार दुले गौडा,
0: मोबाइल 9856055770।
2: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
2: त्यसो नभने म पनि अब नातिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856033878, 9841656558।
5: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
6: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
6: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
6: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
7: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
11: TVS साथ छ हाम्रो।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739।
4: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहु।
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9560231128 र 9462614726।
6: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
7: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
6: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
6: प्रोप्राइटर रोशनी श्रेष्ठ।
7: मोबाइल नम्बर 9827109066 र 9840904543।
8: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
8: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
8: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
9: चलिरहेको देखेन भन्यो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028222938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: Yes, Yamaha.
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिन।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
15: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065620209।
16: TVS को साथ छ हाम्रो।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: ओइ वर्षा, यो त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
9: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
12: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ।
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
2: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
0: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847939839।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
11: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6 Shukla Gandaki FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 9856062676।
6: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745580।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
8: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ,
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068
11: 9857062068।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
15: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क 3 सेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 9811411178 9560007078।
17: TVS कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा TVS कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेन्टर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी मोबाइल नम्बर 98560309 र 97065220209
18: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला दिउँसोको ठिक 2 बज्यो.

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पंडित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई दृष्टि सानका

0: को लागि फोन नम्बर 9855508034।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
2: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
12: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
5: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
13: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
14: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
15: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846194378, 9171969902।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क
15: रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
17: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
19: TVS साथ छ हाम्रो। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौड़ा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62-099।
9: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: होइन हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665-70-9 मोबाइल नम्बर 98460-61-268
12: 98560-60-268
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9550700778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9860 26617 र 9811638981
5: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022
7: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
8: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
7: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
7: मोबाइल 9560055770

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 औं दिनको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्रीसहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीको आज आइतबार 5 औं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 जना पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोशी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोशी बाढ़ी पश्चात खोज, उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सात्पुको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चीनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 औं दिनको पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4, चिरौंदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौंदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्णभीरमा पहिरो जाँदा मुगलिन काठमाण्डौ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरोन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङोद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ान भरेका थिए। झण्डै 3 घण्टाको उड़ानपछि काठमाण्डु आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाण्डुमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन् कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटी को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्भारको लागि प्राविधिक टोली परिचालन भएको छ नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित

डढेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डढेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होण्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै एक तिहाई शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीबाड़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटे कोशी हुँदै बिहान आएको बाढ़ीले चार घर र चौरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847939839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोपाइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 98।

0: 71 16 0 69 98 0 67 25 229
1: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98 141 33 222 98 0 87 69 70 142
2: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
3: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400 600 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
4: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400 600 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
5: सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
6: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
7: किन नयाँ किन्न पर्यो
8: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
8: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
6: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
8: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98 560 62 452
9: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
6: किन आमा के भएर
9: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
5: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
6: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
5: मोबाइल 98 560 43 952 र 98 066 56 586
6: कता हिँडेको आइफोन हातमा लिएर
2: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
2: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 065414050 मोबाइल 98463231
7: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
10: TVS साथ छ हाम्रो
11: 97.6
10: शुक्ला गण्डकी FM 97.6

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484 मोबाइल 9856603384 र 9856607988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई।
1: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564 14 377 र 98 5 60 44 343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
11: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
12: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-573, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
17: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
18: चिया त पिएर जाऊ,
17: अहिले हतार छ पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
18: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
19: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
18: 98 5 60 60 268।
21: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
22: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
21: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
23: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
22: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
24: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98 5 60 30 324।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला अपराह्नको ठिक

0: 7.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको

0: पनि।
1: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
2: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508334।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओरफुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162-56-187।
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
9: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
8: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
9: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
8: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171196902।
10: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त?
0: हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
15: TVS साथ छ हाम्रो। शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, एनएमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98562888587।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को क्राउन हेड फेला पारेको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार 3 दिनदेखि लगातार काम गरेको नेपाली सेनाको टोलीले आइतबार आज अपरान्ह टनेलको सबभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायत सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, पाल पारेर हेर्दा 7 मिटरको डायमिटरमा धेरै माथिसम्म पानीको सतह देखिएको छ। क्राउन हेडमा पाल पारेर उद्धार टोली समेत भित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण ब्लास्टिङ र पुवाल फराकिलो पार्ने काम भइरहेको छ। सचिवालयले भनेको छ, सैनिक अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा 35 जना फँसेको अनुमान छ। प्राविधिक विश्लेषणपछि उनीहरूले 35 जनाको विवरण दिएका हुन्। सेनाको उपकरण र टोली मात्र सबै प्रभावित क्षेत्रमा उद्धारको लागि खटिँदा समय लाग्ने भएपछि सरकारले भारत र चीनका विज्ञको सहयोग समेत सरकारले लिएको छ। तर सैनिक प्रवक्ता बस्नेतका अनुसार यो सुरुङमा नेपाली सेना मात्र खटिएको थियो। सेनामा विपद उद्धारका लागि भारत, चीन र अमेरिकामा पुगेर समेत तालिम लिएका जनशक्ति समेत छन्। उत्तरी छिमेकी चीनबाट शनिबार थर्मल क्यामेरा, ड्रिलिङ उपकरण र एयर पम्पिङ उपकरण सहित आएको टोलीले अहिलेसम्म खोल्न नसकिएका आयोजनाको सुरुङमा खोजी तथा उद्धारका लागि विशेषज्ञ सहयोग गर्ने तयारी गरेको छ। भारतले पनि इण्डियन एयर फोर्सको टोली आवश्यक उपकरण सहित काठमाडौँ पठाएको छ। भारतबाट डीएनए संकलनको लागि विज्ञ टोली समेत आएको छ। दुवै टोलीले अहिलेसम्म खोल्न नसकिएका हाइड्रोको रेकी गरिसकेको सैनिक स्रोतको भनाइ छ। चिनिया टोली हाँकुबेसी र भारतीय टोली स्यापुरबेसीमा खटिएको छ। स्रोतले भन्यो, उनीहरूले आइतबारदेखि काम थाल्ने तयारी गरेका छन्। आइतबार 3 बजेसम्म मात्र सेनाले 15 चिनियाँ र 1 भारतीय नागरिक अन्य नेपाली गरी 409 जनाको उद्धार गरेको जनाइएको छ।

0: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 752 पुगेको छ भने अझै 2502 जना बेपत्ता छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो तथ्याङ्क आइतबार दिनको 1 बजीसम्मको हो। हालसम्म 8730 जनाको उद्धार भएको छ। प्राधिकरणले बाढ़ीमा परि 239 जना घाइते भएको जनाएको छ। कतिपय घाइतेहरू उपचारपछि घर फर्किएको जनाइएको छ। जिल्लाधिकारी कार्यालय तनहुँले रसुवा लगायतका स्थानमा गत भदौ 10 गते आएको भारी पहिरो कारण बेपत्ता तथा सम्पर्कविहीन भएका तनहुँका स्थानीय बासिन्दाका आफन्तलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले बेपत्ता व्यक्तिको विवरण उपलब्ध गराउन जिल्ला आपतकालीन सञ्चालन केन्द्र, जिल्ला प्रशासन कार्यालय तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्न अनुरोध गरेको हो। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा गत भदौ 10 गते आएको आकस्मिक बाढ़ीका कारण ज्यान गुमाएका व्यक्तिहरूमध्ये हालसम्म 14 जनाको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको खबर छ। प्रदेश अस्पताल दमौलीले आज जारी गरेको विज्ञप्ति अनुसार भदौ 12 गते बेलुका 6 बजीसम्म अस्पतालमा 8 जनाको शव राखिएको थियो। तीमध्ये 1 महिला, 2 पुरूष तथा 5 जनाको पहिचान खुल्न सकेको थिएन। भदौ 13 गते बेलुका 7:30 बजे थप 5 शव अस्पताल ल्याइएको थियो। तीमध्ये 1 पुरूष, 1 महिला तथा 3 जनाको पहिचान खुल्न सकेको छैन। त्यस्तै भदौ 14 गते दिउँसो 1 बजे थप 1 बालिकाको शव ल्याइएपछि प्रदेश अस्पताल दमोलीको मर्चरीमा राखिएको शव संख्या 14 पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार बाढ़ीमा परि मृत्यु भएकाहरूको पहिचान तथा आवश्यक प्रक्रिया अगाडि बढ़ाउने कार्य भइरहेको छ। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएका 102 व्यक्ति मध्ये 57 जनाको पोस्टमार्टम सम्पन्न भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएका शवमध्ये 45 वटाको भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिएको छ। पोस्टमार्टम सकिएका शवमध्ये हालसम्म 12 जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको छ। अस्पताल प्रशासनका अनुसार अन्यको शव पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया अहिले पनि जारी छ। रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भदौ 10 गते आएको बाढ़ीका कारण यी व्यक्तिहरूले ज्यान गुमाएका थिए। अस्पतालमा पोस्टमार्टम सम्पन्न भएका थप 9 वटा शवलाई परिवारको जिम्मा लगाउन मणिपाल शिक्षण अस्पताल पठाइएको छ। मणिपाल पठाएका शवमा 2 जना बालबालिका र 7 जना वयस्क रहेका छन्। अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छरितो बनाउन विशेष जनशक्ति खटाएको छ। बाढ़ीमा परि मृत्यु भएकाहरूको शव भदौ 11 गते बिहान विभिन्न समयमा अस्पताल पुगेका थिए। अस्पतालको तथ्याङ्क अनुसार तनहुँबाट 23, गोर्खाबाट 11, गैंडाकोटबाट 41 र धादिङबाट 27 वटा शव प्राप्त भएका थिए। ती सबै शवलाई सुरक्षित रूपमा राखी प्रक्रियागत ढंगले आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवलपुरको नमूना सदरमुकाम निर्माण र सरकारी भवनहरूको व्यवस्थापनलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताउनु भएको छ। गण्डकी प्रदेश सभाको 10औं अधिवेशनको 25औं बैठकमा भदौ 11 गते भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम बोल्दै उहाँले नवलपुरमा सरकारी कार्यालयका लागि भवन बनाउन बजेट विनियोजन भइसकेको र यसै वर्षदेखि बहुवर्षीय योजनाका रूपमा काम शुरू हुने जानकारी दिनुभयो। उहाँले नवलपुरकै गौरवको आयोजनाका रूपमा रहेको दुम्कीवास त्रिवेणी सड़क खण्डको 8 किलोमिटर क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गर्न संघीय सरकारबाट अनुमति प्राप्त भएको समेत बताउनुभयो। रोशन बहादुर गाहा थापाले सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भन्नुभयो, दुम्कीवास त्रिवेणी सड़कको वातावरणीय प्रभाव मूल्यांकनका लागि वन मन्त्रालयले अनुमति दिइसकेको छ। अब छिट्टै डीपीआरको काम अगाडि बढ़छ। उहाँले लौकाहा खोला र पुँडी टारमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको अन्तिम प्रतिवेदन 1 हप्ताभित्र संघीय सरकारमा पठाइने बताउनुभयो। महेन्द्र धूत जीसीले सोधेको प्रश्नको जवाबमा उहाँले नवलपुरमा पहिले खारेज गरिएको भूमिगत जलस्रोत सिंचाई कार्यालयको औचित्य पुष्टि भएमा त्यसलाई पुनः स्थापन गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। पाण्डेले 2082 भदौ 23 र 24 गतेको विध्वंसात्मक घटनाबाट प्रदेशका सरकारी संरचनामा मात्रै 61 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति भएको विवरण सदनमा प्रस्तुत गर्नुभयो। वेदबहादुर गुरूङको प्रश्नमा उहाँले भन्नुभयो, सरकारी भवन मात्र होइन, सांसदहरू बिन्दु थापा, देवका पहाड़ी त्रिपाठी, गणेशमान गुरूङ, पद्मा जीशी र महेन्द्र दूत जीशी घरमा पनि ठूलो क्षति भएको छ। पुनर्निर्माणका लागि गत वर्ष 2 करोड़ रूपियाँ खर्च भएको र चालू वर्ष 4 करोड़ 2 लाख रूपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो। सुरक्षा निकाय प्रदेश सरकारको मातहतमा नहुँदा दोषीलाई कार्यवाही गर्न र खोज्न संघीय सरकारले तदारूकता नदेखाएकोमा उहाँले असन्तुष्टि पोख्नुभयो। कमलाघाट शब्दहन गृह निर्माण समिति शुक्लागण्डी 4 पुल्चोकको 4 वार्षिक साधारण सभा आज पुल्चोकमा सम्पन्न भएको छ। साथै 2 अधिवेशनले आज नेतृत्व पनि चयन गर्नेछ। साधारण सभाको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण निर्णयसँगै म राजन उपाध्याय पनि विदा यहाँका चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143178, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि

0: 7560 8 र 98 44 35 031।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु?
1: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9856055770।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
7: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
7: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
9: शुक्ला गण्डकी एफएम 97.6।
10: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
11: सुख दुख का बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबार देखि बिहीबार सम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोक चौतारी लिएर आजको साहित्यवादी श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। श्रृंखला भनेको चाहिँ तपाईँको रोजाईको भाकालाई कार्यक्रममा राख्ने दिन। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066 36611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र आजको दिन कसरी बित्यो अब आफ्नो काम व्यस्तता पके पनि अब आफ्नै तरिकाले चाहिँ बित्यो होला। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। अब गाउँघरतिरको के कस्तो कामहरू चल्दैछ त्यसबारेमा पनि तपाईँले जानकारी गराउन त सक्नुहुन्छ नै है। अब कार्यक्रममा जोडिनु होला र अब स्टुडियोको लाइनको बारेमा पनि मैले जानकारी त गराइ नै हाले क्यारे र कार्यक्रममा जोडिनु होला। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। तपाईँ घर गहना बनाउन चाहनुहुन्छ पुराना घर गहना

साटफेर गर्न चाहनुहुन्छ त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनचारी पसललाई। यो पसल रहेको छ खैरेनीटार रोड कार्यालयको गाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला भनेर त भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि फसायो नि मिठो बोलेर बोलको यो भाका म राख्दैछु कार्यक्रमको शुरूआतमा है। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

0: हजुर श्रोता मित्र, फर्सा यौनी मिठो बोलेर बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ क्या रे, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422791100 र 98066636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भन्ने राखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। हेलो, नमस्कार। हजुर
1: नमस्ते।
0: हजुर नमस्कार बुवा, पछाडिको रेडियो अलि सानो गरिदिनुहोस् है।
1: ल ल
0: हजुर बुवा,
1: हजुर
0: सन्चै छु है, म कतै पनि हराएको छैन, म यतै छु।
1: मैले कम कम मात्रामा देख्छु सुना, त्यसो भएर आज तिम्रो प्रतीक्षामा बसिराखेको कथा हराउ के गरे फोन गर्नु पाएन भनेर।
0: हजुर हजुर,
1: तिम्रो प्रतीक्षामा बसिराखेको, तिम्रो कार्यक्रम सुनेर राखेको, बल्ल चाहिँ फोन भयो सुना, कथा हरायो
0: सुनि। म कतै पनि हराएको छैन बुवा, असकाल चाहिँ अब स्कुलतिर जोइन छ होइन, त्यही भएको भएर चाहिँ अनि कार्यक्रममा चाहिँ म अरू दिन नभए पनि यो लोक भाकाको कार्यक्रममा चाहिँ अरू बेला कन्टिन्यू त्यो 12 बजेको कार्यक्रममा आउन नपाए पनि शनिबारको दिनमा चाहिँ हुन्छु, अनि यही बेलुकाको कार्यक्रममा चाहिँ कन्टिन्यू हुन्छु है। हजुर, गोजीमा दाम छैन, यो त बज्दैन बुवा, यहाँ त लोक डोरी मात्रै बज्ने हो।
1: लोक मात्रै हो?
0: हजुर, झलझली आँखामा भन्ने पनि ऊ नै होला नि, ल हुन्छ त्यो बरु बज्छ है। ल साथीहरूलाई सम्झनुहोस् बुवा,
1: पहिले तिमीलाई धेरै समयको लामो सम्झना हो तिमीलाई त।
0: हजुर हजुर धन्यवाद
1: धर्म, अनि सम्पूर्ण जाने अघि पछि आउने सबै समस्त साथीहरूमा
0: हुन्छ नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो बलराम बुवा हुनुहुन्थ्यो, हामीलाई कास्कीकोटबाट चाहिँ फोन गर्नुभएको थियो र अब बुवाले गीत रोजेर त गइ नै सक्नु भएको छ, पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। हेलो नमस्कार। हजुर
2: नमस्कार। हजुर
0: हजुर नमस्कार। हजुर हजुर के भन्नुभयो अरे? हजुर किन नचिन्नु हो, मैले कहाँ बिर्सिन्छु त? हजुर बिर्सेको त होइन, धेरै चाहिँ धेरै नै भयो है आउन।
2: हजुर हजुर
0: त्यही त नि, बेलुकाको कार्यक्रममा त लगभग आइरहेको हुन्थे होइन।
2: हजुर
0: हजुर, बिहानको कार्यक्रममा चाहिँ अब शनिबार बाहेक अरू दिनमा चाहिँ आउन पाउँदिन के। हजुर त्यही त नि, अनि सन्चारमै हुनुहुन्छ होला है? हजुर म पनि एकदमै ठिकठाकै छु भन्नु पर्यो है। हजुर स्कुलतिर हो, अनि खाजा त खाइसक्नु भयो होला, कसरी बित्यो आजको दिन? ल भनेपछि अब धान गोडेर पनि सकिने बेला आइसकेछ, म त रोप्ने बेला बोल्दै थिएँ क्या हो है। त्यही त नि, हजुर हजुर
2: मैले पनि पहिला सोचेको थिएँ कि त्यहाँ भन्दा त थाहै भयो नि, छुट्टी राम्रै हुन्थ्यो होला नि हजुर आउँदा भने।
0: हजुर हजुर,
2: अब ठिक छ, थाहै भयो, राम्रो भयो।
0: ल अब हुन्छ ठिकै छ, अब यो व्यक्तिगत कुराकानी हामी छुट्टै गरौँला होइन। ल अब गीत कुन रोज्नुहुन्छ, अब कार्यक्रमतर्फै लागौँ हामी।
2: सुप्रिम मल्ल र टिका सानो भन्छ नि,
0: सुप्रिम मल्ल र टिका सानो,
2: हजुर त्यो आमा छोरा भएर दिइरहेको नि त।
0: हजुर
2: सुन्नु पर्यो।
0: ल हुन्छ, तपाईँको लागि यो गीतमा राख्छु, अब साथीहरूलाई सम्झनुहोस् है त।
2: सर्वप्रथम हजुरलाई नै भयो,
0: हजुर धन्यवाद।
2: आज बोली सुन्दर बोल्न मलाई खुसी भयो, अब देशको
0: यस्तै छ त नि परिस्थिति, अब क्या नि प्राकृतिक कुरालाई फेरि अब रोकेर पनि नरोकिने, अब सचेत हुनु चाहिँ पर्यो फेरि होइन।
2: हजुर हजुर सचेत हुनु पर्यो, अब चाहिँ मरि मरे गरे गर्नु चाहिँ अब रुचि आशा गरेर हामी बोल्ने बिर्सिनै गर्नै पर्यो।
0: त्यही त नि,
2: अब यस्तै रहेछ संसार।
0: यस्तै छ अब जसरी नै अब चित्त बुझाउनै पर्यो कि अन्त
2: हजुर हजुर
0: ल हुन्छ त नि अब छुट्यौँ है त
2: हजुर हजुर हस् हस्
0: हस् हुन्छ

हजुर श्रोता मित्र, दैला मुनि जाउँ भन्देऊ न निष्ठोरी तिमी कहाँ छौ बोलको यो गीत मैले राखिसके हाम्रो बलराम बुवाको रोजाइमा रहेको भाका चाहिँ रहेको थियो र यति बेला भने अर्को भाकालाई राख्दैछु हाम्रो ऋषिरामजीको रोजाइमा रहेको यति बेला भने स्वीकार्नु छ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप लास्टबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
4: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
1: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9856033878, 9841656958।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेन्टर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9856303982 र 9705620209।
11: टीवीएस साथ छ हाम्रो।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुन चाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9846078022।
0: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाकाहरू पनि राखिराखेको छु र आज चाहिँ आइतबारको श्रृंखला तपाईँको रोजाएको भाकाहरूलाई कार्यक्रममा राख्ने दिन। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। रेशम बोलको गीत चाहिँ रहेको छ यति बेला यो गीत, अनि गीतपछि आउने नै छु। सुन्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु सिक्का नोटै माबोलको गीत भन्दा पनि विशेष त लोकदोरी गीतहरूलाई नै कार्यक्रममा राख्ने दिन होइन, तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइ नै सकेको छ। सिका नोटेमा भन्ने चाहिँ अब मुभीको गीत भएको भएर चाहिँ यसलाई राख्नु मिलेन यति बेला। सबै सबैलाई स्पष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि भमर राबोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छ। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 98460261268
3: 98560261268
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।
4: साप्रुवासी सड़क दुई हप्ता भित्र खुलाउने गरी तयारी।
5: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
4: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको 4 विधामा मनोनयन सार्वजनिक।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.pu.exam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
7: फोन 056-421-2161, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ। एनबीएल सर्वसुलभ आवास कर्जा।
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-5625-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज आइतबार 5औं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रोसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 जना पुगेको छ। सम्पर्क विहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुङ्गो छ न बाँसकै। त्यसमाथि बाढ़ीले यत्र तत्र छाडेका शवको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढ़ेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले
12: केन्द्रबाट त आए छैन, अब त्यो सत्रहरूबाट चाहिँ अलिअलि आइरहेछ खानेकुरोहरू, संघबाट अलिक त्यहाँबाट केही पनि आए छैन। अहिले हामीले कसैको विवरण पनि पुरा खोलेर पठाउन सकिँदैन। पालिका प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
5: कतिजनाको सभा हुनुहुन्छ त्यहाँ तपाईँहरू अहिले?
12: हाम्रो टोलीमा लगभग तपाईँको 200 बेसी होला। लङ टर्म त हामी यहाँ बस्न सक्दैन होला, धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
5: अनि बाल बालिकाहरूको चाहिँ के छ? अभिभावक बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु भएको छ?
12: अभिभावक गुमाउने लगभग 50-60 जति होला। अहिले हामी सँगै नै छ होइन, गुवामा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि छलफल गरिरहेको, गुवामा नभएकोलाई त हामीले नै ह्यान्डल गर्नुपर्ने हुन्छ। हामी गुवामा भएर पनि के होइन, तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठाबाट तिनीहरूले तपाईँको महिनामा 20-25 हजार भन्छ, त्यही भएर हामीले आउने बाटो पनि छैन। अहिले त्यतिकै हामी
5: अहिलेको तत्कालको आवश्यकता चाहिँ के हो?
12: सरकारले अहिले तत्कालको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हाफ प्यान्ट एउटा किसर एउटा लगाएर हामी एउटा चप्पल पनि नभएर नाङ्गै खुट्टो भएर निस्किरहेको भागिरहेको। खानेकुरोहरू त्यही हो, 7-8 दिन 10 दिन जति पुग्छ होला। धेरैजना हजार जना मान्छेले खानु हो, त्यो 150-200 बोरोले केही पनि पुग्दैन होइन।
5: त्यस्तै उत्तर गया गाउँपालिका वडा 5 को अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष यमनाथ आचार्य बताउनुहुन्छ।
13: अब हामी सधैँ पर निर्भर मात्र भएर हुँदैन होइन, त्यहाँ बिजुली बत्ती चाहिँ तत्काल त्यहाँ वितरण गर्न पर्यो होइन। बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ, चामल उपलब्ध गराएर खान सक्नुहुन्छ होइन। फेरि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले रात वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्न पर्यो, छिटो भन्दा छिटो बाटो खुलाउन पर्यो। पुग्न त कतिले पुग्ने कतिले नपुग्ने होइन, 5-7 दिनलाई पुग्ने आएको छ। वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ त्यहाँ वरिपरि जाने अवस्था छैन होइन। सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन। यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ, विदेशीको पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ होइन। राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ। मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, केटापट्टि गरिदिनु पर्यो।
5: सँगसँगै प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि।
13: समन्वय उहाँहरू आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ। हामी अवराध खटिरहेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ, नपायो भने ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटाइ खाए पनि हामी काम गर्छौँ। तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन।
5: बाल बालिकाको अवस्था
13: 52 जना त बाल बालिका अभिभावकहीन अवस्थामा छन्। उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन। अब उहाँहरूलाई कुनै जन संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ। अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो। त्यस्तो अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्नु पर्यो भन्ने छलफल गरेको छु हेडसरसँग पनि, त्यही अनुसार लाग्छ।
5: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत 3 दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो
4: टनेलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्सकाभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40 45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
17: क्यान्सर विरुद्ध आशा।

0: महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि उद्धार राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली थिरी जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो। पुवाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरम्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरम्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाण्डुबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डु प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो। यो सड़क हुँदै दैनिक 14,000 संख्यामा गाड़ी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी संचालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाण्डु बाई रोड नौबिसे पालुङ भैसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाण्डु जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाण्डु ल्याउने गरी व्यवस्था आवश्यक तयारी थालेको निगमको भनाई छ। मुख्य विकल्पमा हेटौड़ाको सड़क प्रयोग हुनेछ।
2: धादिङको गल्छी र रसुवाको स्याफ्रुवेशी सड़क खण्ड दुई हप्ताभित्र संचालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड़ने कोल्पुखोला पुल बाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाँगिएको महानिर्देशक जैशीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र संचालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
3: रसुवाबाड़ीले बगाएको काठमाण्डु धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल संचालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल बेलीब्रिज राखेर सड़क संचालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल संचालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जैशीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा संचालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात संचालन गरिएको छ। जैशीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
2: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु च्यातपो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दी खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालय

0: जानकारीका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो, यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजानको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरूङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरूङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
0: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 वटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरुवनन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाण्ड आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्री सहित 50 टन सामग्री ल्याएका काठमाण्डुमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार तिरुवनन्तराष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। यस्तै यूएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ी बारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
2: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभएको छ। भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
3: सड़क विस्तार, बढ़दो शहरीकरण र बदलिदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो शोमा गाड़ीका नयाँ नयाँ मोडल, प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाड़ीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौं।
4: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ, कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि इट्स भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको छ। गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इटसेल्फ गाडीमा, इट्स बेटरै भन्छु।
5: हजुर नमस्कार, म चाहिँ किरण पौडेल। फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ, किनभने हाम्रो यही गाडी पूर्व पश्चिम सबै घुमेर पनि आइसक्यो, किनभने डिजेलको पैसा अनुसारले हाम्रो सरकारले तोकेको पैसा छ। अब इभीमा त अहिलेसम्म त्यसरी तोकेको छैन, कति तोक्छ इभीमा, कति पर्सेन्ट ट्याक्स लाउँछ, कति पर्सेन्ट भ्याट लाउँछ, यसको दूरी तय गरेर कति राख्छ यसको पैसा, यो चाहिँ अब सरकारले के गर्छ। तपाईँको पैसा पनि धेरै उठ्छ नै, ट्राभल गर्दाखेरि आरामदायक सिट, आरामदायक हाम्रो एकदम लाइबिलिटी एकदम मजाले मस्तसित बसेर जान सक्ने सिटहरू हुन कारणले डिजेल गाडी भन्दा हाम्रो इभी गाडी नै धेरै चल्छ कि भन्ने आशा छ हाम्रो।
6: नमस्ते, म सुमन तामाकार। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको अहिले वर्ल्ड वार पनि भइरहेको छ, अहिले पनि सकिएको छैन, त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ, लाइन बस्नु पनि पेट्रोलमा, पेट्रोल लागि हाहाकार मचिने घरमा गाडी ठन्काउनु पनि, त्यही हिसाबले चाहिँ विद्युती गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
7: परशुराम कर्म हो, म चाहिँ भ्यान सेल्स अफिसर बिरुवान ब्रान्डबाट हो। डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको, डिजलको भाउ हेर्नुहुन्छ 200 रुपियाँ पर लिटर छ। दिनमा तपाईँ 100 किलोमिटर उडाउनुभयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ। यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फुल चार्ज हुन्छ। यो भनेको तपाईँको 300 एभरेज दिन्छ, कहाँ 8 हजार फ्युलमा, कहाँ 7 सय।
8: म चाहिँ शेखर गजुरेल। आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि, 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ। जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या, 10 लाखमा त 10 करोड बचायो, त्यो त उसले सेभिङ मात्रै भयो। सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ, 2 महिनामा गाडी छिर्ने हो, त्यही 15-20 हजारको खर्च आउने हो।
2: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो।
3: नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले आजदेखि मलेसियामा शुरू भएको एसीसी प्रिमियर कप प्रतियोगिता भरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्।
2: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको खेलाड़ी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरेको हो। यसैबीच आयोजकले यस पटकको अवार्ड बाढ़ी पीड़ितलाई समर्पित गर्ने समेत बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भोटेपछि बाढ़ीको आज 5औं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर, अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
2: माथिल्लो तिर्चुली थिरिए जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, प्वाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
3: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, 2 वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने, गल्छी साप्रुवेसी सड़क 2 हप्ताभित्र खुलाउने गरी तयारी।
2: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
3: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका वासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: शुक्लागंध KFM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी चार, पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी चार, पुलचोक, तनहुँ।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084666।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, दुलेगौंडा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
12: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार, तनहुँ।
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
16: मोबाइल नम्बर 9821552077 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
16: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: या आज पनि खाना काँचै होइन काँचान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते करेली त्यसरी नरिसाउन बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
6: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
5: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9448064145
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
8: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीवीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856309 र 9705620209
9: साथ छ हाम्रो।
10: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 98570 65119 र 98694 57056।

0: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 065-414-221, मोबाइल 98-560-35-921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: Yamaha।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

त्रिशुली त्रिए जलविद्युत आयोजनाको थुनिएको सुरुङभित्र फँसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी। बाढ़ीबाट विदेशी सहित 4,472 जना सम्पर्कविहीन, हाइड्रो पावरका मात्रै 933 जना। त्रिशुलीमा आज आएको बाढ़ीले चरौतीको पुल बगायो। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा सड़क भाँसिएपछि दुईतर्फी सड़क अवरूद्ध, हिँड्न पनि रोक, वैकल्पिक सड़क प्रयोग गर्न आग्रह।

0: गोर्खामा फेला परेका तीन शव शनाखतपछि आफन्तलाई बुझाइयो। पोखरा लगिएका 57 शवको पोस्टमार्टम। सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाहिरी मुलुकको पनि मदत लिन कांग्रेस सभापति थापाको सुझाव। विपद व्यवस्थापनमा आफ्नो भूमिका सुधार्न सरकारलाई हिमालय अध्यक्ष ओलीको आग्रह। र इक्वेडरमा एल निनोका कारण आपतकालको घोषणा। समाचार विस्तारमा सुन्नुहोस्। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको थुनिएको सुरुङभित्र फँसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी छ। भदौ 10 रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनामा काम गर्ने कामदारहरू सम्पर्कविहीन भएका छन्। नेपालको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुल बेपत्ता 2502 जना मध्ये सयौंको संख्यामा विभिन्न जलविद्युत आयोजनाका श्रमिकहरू रहेका छन्। गृहमन्त्री सुदन गुरूङका अनुसार उद्धार टोलीहरू सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छन्। सानो पाल पारेर भित्र अक्सिजन र हावा पम्प गर्न शुरू गरिएको छ। अब भने पाललाई ठूलो बनाएर खन्ने र भित्र उद्धार टोली प्रवेश गराउने तयारी भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार हालसम्म सोरेङभित्र फँसेका श्रमिकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन। लगातारको वर्षा र नदीमा पानीको बहाव बढ़ेकाले उद्धार कार्य अस्थायी रूपमा रोक्नु पनि जोखिम बढ़ेको छ। उद्धारको लागि हालसम्म फ्रन्ट बेसमा 4 पाल ड्रिलिङ भएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट बेसबाटै सोरेङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने तयारी भइरहेको छ। सोरेङभित्र जटिल उद्धारका लागि भारत र चीन दुवै देशका विज्ञ टोलीहरू आवश्यक अत्याधुनिक उपकरणसहित कार्यक्षेत्रमा खटिएको जनाइएको छ। बुटोलकी सीता पाण्डेले काठमाडौँ रत्न पार्क स्थित नेपाल विद्युत प्राधिकरणको मुख्यालय छाड्नु भएको छैन। गत बुधबार भोटेकोशीमा गएको बाढ़ीका कारण उहाँका श्रीमान जीवलाल अधिकारी प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटको माथिल्लो त्रिशुली 3A को पावर प्लान्टभित्र थुनिनु भएको छ। उहाँसहित अन्य प्रभावित परिवार उद्धार प्रक्रिया छिटो होस् भन्ने मागसहित दवाब दिन हरेक दिन प्राधिकरण पुग्ने गरेका छन्। उहाँ प्लान्टभित्रै काम गर्नुहुन्छ। त्यहाँ अक्सिजनको प्रबन्ध भएकोले जीवित हुनुहुन्छ भन्ने मलाई 50% आशा छ। उहाँले भन्नुभयो, जति घण्टा ढिलो हुन्छ त्यति नै आशा कम हुँदै जान्छ। जीवलालले बुधबार बिहान प्लान्ट छिर्नु अघि सीतासँग सम्पर्क गर्नुभएको थियो। बिहानको नास्ता गरेर 7 प्लान्ट छिर्नुभयो। त्यसपछि हाम्रो सम्पर्क दिउँसो खाना खाने बेला 12 अनलाइनमा कुरा हुन्थ्यो। भित्र मोबाइलको टावर लाग्दैन थियो। उहाँले भन्नुभयो, त्यो दिन बाढ़ी आएपछि हाम्रो सम्पर्क हुन सकेको छैन। कुलेखानी परियोजनामा कार्यरत जीवलाल त्रिशुली 3A को प्लान्टको मेसिन जाँच गर्न पुग्नु भएको थियो। यो परियोजनाको वार्षिक ओभरहोल तथा मरमत कार्य चलिएको थियो। त्यसक्रममा नेपाल विद्युत प्राधिकरणका अनुभवी प्राविधिक इन्जिनियर तथा विभिन्न आयोजनाबाट बोलाएका विशेषज्ञ टोलीसहित 30-40 सुरुङभित्रको भूमिगत विद्युत क्रियामा काम गरिएका थिए। उनीहरूको उद्धार छिटो होस् भनेर दवाब दिन परिवारका सदस्यहरू प्राधिकरणको कार्यालयमा नियमित पुगिरहेका छन्। भदौ 10 भोटेकोशी नदीमा आएको बाढ़ीमा परि विदेशी पर्यटक सहित जम्मा 4472 जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। आइतबार केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काप्रेले यस्तो बताउनु भएको हो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा 25 प्रहरी समेत रहेकोमा 3 मृत फेला परि शनाखत समेत भइसकेको छ। उहाँले सम्पर्कविहीन हुने कर्मचारीहरूमा भन्सार कार्यालयका 15, अध्यागमनका 4, 8 बैंक शाखाका 26, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 तथा 8 हाइड्रो पार्कका 933 जना रहेका छन्। प्रवक्ता काफ्लेले रसुवाबाट 562, नुवाकोटबाट 115 जना, मकनपुरबाट 65 र सिन्धुपाल्चोकबाट 225 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा 481 जना तथा कोशी प्रदेशमा 138 जना सम्पर्कविहीन रहेको आएको समेत बताउनुभयो। उहाँले गोसाईकुण्डा गाउँपालिका उपाध्यक्ष सहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार बाढ़ीमा परि सम्पर्कविहीन हुनेमा 745 जना आन्तरिक तथा बाढ़ी पर्यटक समेत रहेका छन्। उहाँले हालसम्म बाढ़ी प्रभावित जिल्लाहरूमा 735 जनाको शव फेला परेको समेत बताउनुभयो। उहाँले विपदपछि खोज उद्धार र राहतमा 7899 जना परिचालन गरिएको बताउनुभयो। आइतबार बिहानै बाढ़ी कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोरा गाउँपालिका साथ स्थित कृष्णवीरमा करिब 7 सड़क भाँसिएपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीमा आज पनि बाढ़ी आएको छ। उक्त बाढ़ीले धादिङको सराउदी र गोर्खाको घ्यालचोक जोड्ने झोलुङ्गे पुल बगाएको छ। यो पुलले धादिङको बेनीघाट रोराङ गाउँपालिका नम्बर 7 र गोर्खाको गण्डकी गाउँपालिका 8 जोड्थ्यो। पुल बगेपछि नदी वारपार गर्न स्थानीयलाई सकस भएको छ। कृष्णवीर स्थित सड़क त्रिशुली नदीले कटान गरेको छ, जसले गर्दा पृथ्वी राजमार्ग स्थित कृष्णवीर सड़क भाँसिएको छ। आज बिहान सड़क किनार केही भाग भाँसिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको हो। त्रिशुली नदीमा आज पुनः ठूलो बाढ़ी आएपछि सड़क भाँसिएको थियो। बाढ़ीको बेग सड़कको भित्तामा ठुकिएपछि कटान बढ़दै जाँदा सड़क भाँसिएको हो। सड़क भाँसिने क्रम जारी रहेकोले जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। सड़क भाँसिएपछि अहिले मानिसहरूलाई हिँड्न पनि जोखिमपूर्ण अवस्था रहेको उहाँले बताउनुभयो। बीचसम्मै भाँसिएको छ, हिँड्न पनि रोक लगाएका छौं उहाँले भन्नुभयो। यसैबीच बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ यस्तै कृष्णवीर खण्डमा सड़क अवरूद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिको व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले 12 पर्सा, चितवन, मकवानपुर, नवलप्रासी लगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाएको छ। रिफिल गरिएका एलपी ग्यास सिलिण्डर कृष्णवीरको सड़क नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रक मार्फत काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गरिनेछ। त्यस्तै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याउने व्यवस्था समेत मिलाएको नेपाल आयल निगमले जनाएको छ। नेपालको लाङटाङ लिरुङ हिमाल नजिकै झण्डै 5,200 मिटर उचाइबाट बुधबार बिहान खोजमा हिउँको ढिक्का झर्यो। त्यसपछि यसले माटो र चट्टानहरू बगाउँदै ल्यायो। चिनिया अध्ययनकर्ताहरूका अनुसार झण्डै 7 मिनटभित्र 22 किलोमिटर दूरी तय गरेर यो बाढ़ी नेपाल चीन सीमास्थित रसुवागढ़ी आइपुगेको थियो। झण्डै 1800 मिटरको उचाइमा रहेको सीमा क्षेत्रसम्म आइपुग्दासम्म यो बाढ़ीको रफ्तार प्रति सेकेण्ड 50 मिटर हाराहारीमा रहेको चिनिया अध्ययनकर्ताहरूले बताएका छन्। शुरूआतमा भूकम्पका कारण हिउँको टुक्रा खसेको अनुमान लगाइएको थियो। यद्यपि पछिल्ला अध्ययनहरूले हिउँको ढिस्का उत्तरतर्फ खस्दा उत्पन्न ऊर्जाले भूकम्प निम्त्याएको निष्कर्ष निकालेका छन्। उक्त भूकम्प 5.2 म्याग्नेच्युडको थियो। चिनिया समयअनुसार बिहान 10:52, नेपाली समयअनुसार 8:37 हिउँको ढिक्का खसेको चाइनिज एकाडेमी अफ साइन्सेस अन्तर्गतको वातावरण तथा हिमाली जोखिम संस्थानका अनुसन्धानकर्ता सी पेङ चेगले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। चिनिया सरकारी संचार माध्यम सीजीटीएनले पेङ चेङलाई उद्धृत गर्दै लेखेको छ, संस्थानको टोलीले उक्त स्थानबाट प्राप्त रिमोट सेन्सिङ मोनिटरिङ डेटा र सूचनाहरूको विश्लेषण तथा स्थलगत सर्वेपछि यो निष्कर्ष निकालेको हो। केरुङमा यो बाढ़ी 0.7 वर्ग किलोमिटरसम्म फैलिएको थियो। यसले सीमा क्षेत्रमा 27 भवनसहित अन्य पूर्वाधारहरू ध्वस्त बनायो। हिउँको ढिक्का खसेको ठाउँ नजिक अहिले 2 ताल बनेका छन्। चीनको अन्येक समूहको मोनिटरिङ डेटा अनुसार ब्यारियर लेक 1,00,000 वर्ग मिटरमा फैलिएको छ, जो झण्डै 14 फुटबल मैदान बराबर हुन्छ। यस तालभन्दा झण्डै 5 किलोमिटर माथि ब्यारियर लेक 2 देखिएको छ। जिल्ला प्रहरी कार्यालय तनौली रसुवा लगायतको स्थानमा गत भदौ 10 गते आएको बाढ़ी पहिरो कारण बेपत्ता तथा सम्पर्कविहीन भएका तनौका स्थायी बासिन्दा काफन्तलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले बेपत्ता व्यक्तिको विवरण उपलब्ध गराउन जिल्ला आपतकालीन संचालन केन्द्र जिल्ला प्रशासन कार्यालय तनौ तथा जिल्ला प्रहरी कार्यालय तनौमा सम्पर्क गर्न अनुरोध गरेको हो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू, सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर

0: भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स,
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
3: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
4: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
5: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
4: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
1: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 9856035921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको

0: संरक्षण समिति शुक्ला गण्डकी आर्त नहु
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार। रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा गत भदौ 10 गते आएको आकस्मिक बाढ़ीका कारण ज्यान गुमाएका व्यक्तिहरूमध्ये हालसम्म 14 जनाको शव प्रदेश अस्पताल दमोलीको शवगृहमा राखिएको छ। प्रदेश अस्पताल दमोलीले आज जारी गरेको विज्ञप्ति अनुसार भदौ 12 गते बेलुका 6 बजेसम्म अस्पतालमा 8 जनाको शव राखिएको थियो। तीमध्ये एक महिला, दुई पुरूष तथा 5 जनाको पहिचान खुल्न सकेको थिएन। भदौ 13 गते बेलुका 7:30 बजे थप 5 शव अस्पताल ल्याइएको थियो। तीमध्ये एक पुरूष, एक महिला तथा 3 जनाको पहिचान खुल्न सकेको छैन। त्यस्तै भदौ 14 गते दिउँसो 1 बजे थप 1 बालिकाको शव ल्याइएपछि प्रदेश अस्पताल दमोलीको मर्चरीमा राखिएको शव संख्या 14 पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार बाढ़ीमा परि मृत्यु भएकाहरूको पहिचान तथा आवश्यक प्रक्रिया अगाडि बढ़ाउने कार्य भइरहेको छ। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएका 102 व्यक्तिमध्ये 57 जनाको पोस्टमार्टम सम्पन्न भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका शवमध्ये 45 वटाको भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 देखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिएको छ। पोस्टमार्टम सकिएका शवमध्ये हालसम्म 12 जनाको पहिचान खुलेको छ। परिवार तथा आफन्तलाई बुझाइएको छ। अस्पताल प्रशासनका अनुसार अन्यको शव पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया जारी छ। रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा भदौ 10 आएको बाढ़ीका कारण यी व्यक्तिहरूको ज्यान गएको थियो। अस्पतालमा पोस्टमार्टम सम्पन्न भएका थप 9 शवलाई परिवारको जिम्मा लगाउन मणिपाल सिचन अस्पताल पठाइएको जनाइएको छ। मणिपाल पठाएका शवमा 2 बालबालिका, 7 वयस्का छन्। अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छिटो बनाउन विशेषज्ञ जनशक्ति खटाएको छ। बाढ़ीमा परि मृत्यु भएकाहरूको शव भदौ 11 गते बिहान विभिन्न समयमा अस्पताल आइपुगेका थिए। अस्पतालको तथ्याङ्क अनुसार तनहुँबाट 23, गोर्खाबाट 11, गैंडाकोटबाट 41, धादिङबाट 27 शव प्राप्त भएका थिए। गोर्खामा भेटिएका 3 मृतकको शवको शनाखत भएको छ। त्रिशुलीको गोर्खातर्फ किनारमा विभिन्न समयमा फेला परेका शवहरू पहिचान भएपछि आफन्तले बुझेर लगेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सन्दकपुर गाउँपालिका 3 तुलुबुङका इलामका 38 वर्षीय दीपक भनिने विवानन्द सुवेदी, पालुङटा नगरपालिका 6 गोर्खाका 55 वर्षीय एमबहादुर थापा, तान्छी नगरपालिका 10 पाल्पाका 34 वर्षीय दिपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाएको हो। दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, एमबहादुरको शव शेरमा 3 दिरा चोलगाईलाई र दिपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। वर्षायाममा मर्सिङ्गी नदी र दुर्दी खोलामा पानीको सतह बढ़ने क्रमसँगै तटीय बस्ती र जलविद्युत आयोजनालाई बाढ़ीको जोखिम बढ़ने गरेको छ। अकस्मात आउने बाढ़ीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न मर्सिङ्गी र दुर्दीका साथै 3 सहायक खोलामा सेन्सर, हाइड्रोलोजिक स्टेशन र साइरन सहितको पूर्व सूचना प्रणाली जडान गरिएको छ। केही वर्ष अघि मर्सिङ्गी र दुर्दीमा आएको भीषण बाढ़ीले नदी किनारका बस्ती डुबाउनुका साथै जनधनको क्षति गरेको थियो। बाढ़ीको जोखिमबाट आफ्ना संरचना र कर्मचारीलाई समेत जोगाउन जलविद्युत आयोजनाले विभिन्न स्थानमा पानीको सतह मापन गर्ने सेन्सर र खतरा बजिएपछि साइरन जडान गरेका थिए। गरेका छन् कतिपय स्थानमा सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा पनि यस्ता उपकरण राखिएका छन्। पानीको सतह पूर्व निर्धारित सीमासम्म पुगेपछि सेन्सरले स्वचालित रूपमा सूचना प्रणाली सक्रिय गर्ने र सम्बन्धित स्थानमा जडान गरेका साइरन बज्ने व्यवस्था गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढ़ी प्रभावित जिल्लाका विभिन्न पालिका प्रमुखहरूसँग कुराकानी गर्नुभएको छ। सभापति लामिछानेले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित पालिकाका प्रमुखसँग टेलिफोन सम्वाद गर्नुभएको हो। टेलिफोन सम्वादमा सभापति लामिछानेले प्रभावित क्षेत्र मुद्दा तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। लामिछानेले केन्द्रीय कार्यालयमा केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर पालिका प्रमुखहरूसँग सम्वाद गर्नुभएको थियो। त्यसक्रममा बाढ़ीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीहरूले उठाएका समस्या र आवश्यकताहरू सुन्नु भएको जनाइएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाहिरी मुलुकको पनि मदद लिन आग्रह गर्नुभएको छ। आफूले परराष्ट्र मन्त्री शिशिर खनाललाई टेलिफोन गरेर सुरुङभित्र रहेका मानिस उद्धार गर्न बाहिरी मुलुकको पनि सहयोग लिन सुझाव दिएको उहाँले बताउनुभयो। हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्र मन्त्रीलाई सम्पर्क गरी बाहिरी मुलुकबाट मदद लिन आग्रह गरेको छु। सभापति थापाले आज केन्द्रीय कार्य सानेपमा आयोजित कार्यक्रममा भन्नुभयो। उहाँले उद्धार राहतमा जुट्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रह समेत

गर्नु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्ति घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासरमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलको तनगमन प्रतिवेदन बुझ्दै वहाँले वर्तमान समय राष्ट्रिय शोक र पीड़ाको विषय भएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले यो संकटलाई साझा दायित्वको रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। विपद व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा धेरै हुने उल्लेख गर्दै वहाँले राज्य कोषको परिचालन, नागरिक उद्धार, राहत र पुननिर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवलपुरको नमूना सदरमुकाम निर्माण र सरकारी भवनहरूको व्यवस्थापनलाई सरकारले मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। गण्डकी प्रदेश सभाको दशौं अधिवेशनको 25 बैठकमा भदौ 11 गते भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम बोल्दै वहाँले नवलपुरमा सरकारी कार्यालयका लागि भवन बनाउन बजेट विनियोजन भइसकेको र यसै वर्षदेखि बहुवर्षीय योजनाको रूपमा काम शुरू हुने जानकारी दिनुभयो।

ढोरेली सेवा समाज काठमाडौँ ढोरेली दिदी बहिनी र शुभचिन्तकहरूबाट संकलित 46,100 रूपियाँ सरकारको बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। यस्तै शुक्लागण्डिका दुलेगौंडा स्थित मेगा इन्टरप्राइजेसले हालैको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि 23,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। यस्तै साविक भानुमती दुई सखेप हाल शुक्लागण्डकी 5 निवासी दीपक थापाले प्रधानमन्त्री राहत कोषमा 76,800 रूपियाँ रकम जम्मा गर्नुभएको छ। कमलाघाट शब्दहन गृह निर्माण समिति शुक्लागण्ड 4 पुल्चोकको चौथो वार्षिक साधारण सभा आज पुल्चोकमा सम्पन्न भएको छ। साधारण सभाको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले शुक्लागण्डकीका नदी छेउका घाटहरू व्यवस्थित हुँदै गएको बताउँदै आर्थिक संकलनभन्दा पनि सेवाको दृष्टिले काम गर्न आग्रह गर्नुभयो। समितिका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नम्बर 4 का अध्यक्ष राजकुमार वार्ले, सल्लाहकार एवं पूर्व अध्यक्ष शिव कुमार श्रेष्ठ, पूर्व अध्यक्ष पदम प्रसाद लामिछाने, समाजसेवी मोती प्रसाद पौडेल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा सहसचिव थमन बहादुर खत्रीले सचिवको र कोषाध्यक्ष नारायण प्रसाद शर्मा मरासिनीले कोषाध्यक्षको प्रतिवेदन पेश भएकोमा छलफलपछि पारित भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वरीमाया कास्तरी गर्नुभएको थियो। समितिले गत आर्थिक वर्षमा 40 शब्द दहन गरेकोमा 3 निशुल्क गरेको सो अवसरमा जानकारी दियो। हरितालिका तीजको अवसरमा हुने दरखानी तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेको सिको भीषण बाढ़ीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ़दै गएको छ। तीजमा हुने खर्च कटौती गर्दै विभिन्न संघ संस्था तथा समूहले बाढ़ी पीड़ितका लागि राहत तथा सहयोग जुटाउन थालेका छन्। संकटको समयमा मनोरञ्जनात्मक कार्यक्रम भन्दा मानवीय सेवामा जुट्नु उचित ठानी गण्डकी प्रदेश स्तरीय अन्तर्विद्यालय तीज नियुक्ति प्रतियोगिता स्थगित गरेर बाढ़ी प्रभावितका लागि राहत सामग्रीका सहित नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभएको छ। प्रहरीले अवैध रूपमा काठ ओसार पसार गरिएको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका नम्बर 3 दिनबाट 3 जनालाई नियन्त्रणमा लिएको छ। नापाँचका 2376 नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका नम्बर 11 का 26 वर्षीय बुद्धिलाल प्रजा काठेखोला गाउँपालिका वार्ड नम्बर 6 बिउका 27 वर्षीय खिमानन्द कणेल र ट्रक चालक निशीखोला गाउँपालिका नम्बर 6 का 33 वर्षीय श्याम बुढा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर तिहाँतीले जानकारी दिनुभयो। इक्वेडोरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडोरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडोरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बन्ने अनुमान गरेको छ। यिनै खबरहरूसँगै हामी शुक्लागण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: त्रिशुली 3A जलविद्युत आयोजनाको थुनिएको सुरुङभित्र फँसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी। विदेशी सहित 4472 जना सम्पर्कविहीन, हाइड्रो पार्क मात्रै 933 जना। त्रिशुलीमा आज आएको बाढ़ीले चरौतीको पुल बगायो। पृथ्वी राजमार्गको कृष्णभेट खण्डमा सड़क भाँसिएपछि दुईतर्फी सड़क अवरूद्ध, हिँड्न पनि रोक, वैकल्पिक सड़क प्रयोग गर्न आग्रह। गोर्खामा फेला परेका 3 शव शनाखतपछि आफन्तलाई बुझाइयो। पोखरा लगिएका 57 शवको पोस्टमार्टम। सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाहिरी मुलुकको पनि मदत लिन कांग्रेस सभापति थापाको सुझाव। विपद व्यवस्थापनमा आफ्नो भूमिका सुधार्न सरकारलाई हिमालय देशी ओलीको आग्रह। र इक्वेडरमा एल निनोका कारण आपतकालको घोषणा। हवस्त, हामीलाई तिनजेलसँग सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ती त।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीत, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVC का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 एल्मुनियम अब UPVC को साथमा।
12: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 UPVC एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562938 र 98028922938।
14: ला, टायरमा कट लाग्यो,
4: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र सुक्लागण्डकी छ खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
11: मोबाइल 9856052577।
14: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9850634881 र 9840745780।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइनु का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथ ही विवाह को लागि आवश्यक संपूर्ण कपड़ा पाइन्छ र सुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइनु का साथ ही अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखा को लागि सम्पर्क 98 0 67 13 425।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560 30982 र 97065 20209।
5: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला रातिको ठिक 8 बज्यो.

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरूको चर्चा गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि प्रभावितको जीवन रक्षाको लागि नेपाली सेना अग्रपंक्तिमा रहेर खोज, उद्धार, उपचार तथा राहत वितरणमा सक्रिय रहेको छ। बाढ़ीबाट सिर्जित विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाले उपलब्ध जनशक्ति, हवाई साधन तथा अन्य स्रोत साधन परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको हो। बाढ़ीपछिको खोज तथा उद्धारमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी समेत परिचालित भएका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 14 गते दिउँसोसम्ममा 768 जनाको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार, घाइतेको उपचार तथा राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने कार्यलाई नेपाली सेनाले प्राथमिकताका साथ अघि बढ़ाइरहेको छ। त्यसक्रममा खोज तथा उद्धारका लागि नेपाली सेनाका 8,399 जना फौज परिचालित भएका छन्। परिचालित फौजले भदौ 14 गते दिउँसोसम्ममा 2,742 जना स्वदेशी र 240 जना विदेशीलाई सैनिक हवाई साधनबाट र 200 जनालाई जमीनबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। यस्तै प्रभावित इलाकामा रहेका जलविद्युत आयोजनाहरूको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारमा नेपाली सेनाको विशेष टोली परिचालन भइरहेको छ। यस क्रममा सैनिक टोलीले रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 जना, माथिल्लो त्रिशुली 1बाट 254 जना र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 जनाको सकुशल उद्धार गरेको छ। यस्तै माथिल्लो त्रिशुली 3B बाट 2 जना, त्रिशुली जलविद्युत आयोजनाबाट 3 जना, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 जना र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 जना गरी 14 जनाको उद्धार गरेको छ। यस्तै जलविद्युत आयोजनाहरूको सुरुङहरूमा फँसेकाहरूलाई उद्धारका लागि नेपाली सेनाको विशेष टोलीसँगको समन्वयमा मित्र राष्ट्र भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली समेत परिचालित भइरहेका छन्। नेपाली सेनाले सरकारवाला निकायहरूसँगको समन्वयमा बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउन समेत निरन्तर लागिरहेको छ। यस क्रममा गल्छी त्रिशुली तथा त्रिशुली बेत्रावती सड़क तथा अत्यावश्यक पुलहरू सुचारू गर्ने प्रयास भइरहेको छ भने धादिङ जिल्ला स्थित गजुरी र गल्छीमा लेदो पन्छाई अवरूद्ध पृथ्वी राजमार्ग खुला आएको छ। यस्तै नदी किनाराहरूमा शवहरूको खोजी, संकलन तथा व्यवस्थापनलाई समेत तीव्रता दिइरहेको छ। बाढ़ीबाट घाइते भएकाहरूको उपचारमा समेत नेपाली सेना अग्रपंक्तिमा खटिरहेको छ। प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी वीरेन्द्र अस्पताल काठमाडौँबाट गएका विशेषज्ञ सहितको टोलीले स्वास्थ्य सेवा दिइरहेको छ। सो क्रममा भदौ 14 गतेसम्ममा 2,293 जनाको उपचार गरिएको छ। यस्तै बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा समेत नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टार स्थित नम्बर 1 सैन्य तालिम केन्द्र, महादेवटार, रसुवाको धुन्चे, उत्तर गया, तुप्से, बेत्रावती, धादिङको बैरेनी लगायतको स्थानमा ढुवानी गरिरहेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछिको विपद व्यवस्थापनमा नेपाली सेनाले गरिरहेको कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका 2 जना सहायक रथीलाई भदौ 8 गते जंगी अड्डामा दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री द्रव्यराम भण्डारी र सहायक रथी श्री रंजित थापा पीएचडीलाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएका प्रमुख सेनानी श्री नरोत्तम पौडेल, प्रमुख सेनानी श्री उज्जवल केसी, प्रमुख सेनानी श्री अर्जुन बोहरा र प्रमुख सेनानी श्री दुर्गा थापालाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी रेडियो सामग्री।
2: रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीले ठूलो धनजन र भौतिक क्षति पुर्याएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुर्याएको अपूरणीय क्षतिले कुनै एक व्यक्ति, एउटा समाज, एउटा राष्ट्रको लागि मात्र नभएर विश्वलाई नै दुखी बनाएको छ।
3: यो कठिन घड़ीमा बाढ़ी प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा यतिखेर सिंगो राज्यको ध्यान केन्द्रित भएको छ। देश विदेशबाट सहयोग, सद्भाव र शुभेच्छाहरू प्राप्त भएका छन्। यस विपत्तिका दौरान सबै क्षेत्र र निकायको साझा सहकार्य र प्रयास हुन जरूरी छ।
2: तीनै तहका सरकार, जनप्रतिनिधिहरू, कर्मचारी, आम नागरिक, स्वास्थ्य कर्मी र अन्य सुरक्षा निकायसँगै सधैँझै यतिखेर नेपाली सेना अग्रपंक्तिमा रहेर कार्य गरिरहेको छ। राज्यको सम्पूर्ण साधन स्रोत र जनशक्ति बीचको आपसी समन्वय, सहकार्य र सहजीकरणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइएको छ।
3: विपदको यो दुखद घड़ीमा ज्यान गुमाउनेहरूप्रति नेपाली सेना हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
2: भदौ 10 गते नेपाल चीन सीमानाको तिब्बत तर्फबाट भोटेकोशी नदीमा अकस्मात आएको बाढ़ी नेपालको लागि ठूलो विपद बन्न पुग्यो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी तटीय क्षेत्रहरू टिमोरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुली, गल्ची, मलेखु लगायतका इलाका अत्याधिक प्रभावित भए, जसबाट हजारौं नागरिक प्रभावित बनेका छन्।
3: बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यमा आफ्नो सबै संयन्त्र परिचालन गर्यो। यसै क्रममा नेपाली सेना आफ्नो सम्पूर्ण क्षमताका साथ परिचालित भइरहेको छ। यसबीच प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बावजूद पनि भदौ 14 गते बिहानसम्ममा प्रभावित क्षेत्रबाट 222 विदेशी नागरिक सहित कुल 3024 उद्धार गरेको छ। थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत,
4: यो भोटेकोशी बाढ़ी पश्चात नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले सम्बद्ध सबै निकायहरूसँग समन्वय र सहकार्य गरेर यो बाढ़ीबाट प्रभावित जनधनको सुरक्षाको लागि हवाई र जमिनी खोज, उद्धार तथा राहत कार्यहरू गर्दै आएको छ र विशेष गरी यो हवाई उद्धारलाई चाहिँ बढ़ी केन्द्रित गर्नुपर्ने अवस्था चाहिँ यो बाटोको चाहिँ क्षतिले गर्दा भएको छ र हालसम्म यो 14 गतेको 1100 बजेसम्मको चाहिँ अध्यावधि गर्दा यो हवाई उद्धारमा 3024 जनाको उद्धार गरिएको छ, जसमा 222 विदेशी नागरिकहरू पनि हुनुहुन्छ। अब यो सँगै विशेष गरी नेपाली सेनाको विशेषज्ञ सहितको मेडिकल टीमले त्रिशुलीको मैथिली क्याम्प र धुन्चे स्थित सेनाको ब्यारेकमा औषधि उपचारको लागि पनि कार्य गर्दै आएको छ र यसबाट पनि धेरै जनसमुदाय लाभान्वित हुनुभएको अवस्था छ।
2: नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै उद्धारका कार्यहरूमा नेपाली सेना दिनरात नभनी परिचालन भइरहेको छ। यसै क्रममा विभिन्न जल विद्युत आयोजना क्षेत्रमा फँसेका मानिसहरूको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा नेपाली सेनासँगको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनबाट आएका विज्ञहरू समेत खटिएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले गरेका समग्र कार्यहरूबारे थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत,
4: अब हालको अवस्थामा मुख्य गरी यो रहेका टनेलहरूमा चाहिँ केही व्यक्तिहरू फस्नु भएको छ कि भन्ने हिसाबले हाम्रो खोज उद्धारलाई केन्द्रित गरेको छौं, जसमा मुख्य गरी त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे, लामटाङ हाइड्रो पावरहरूमा चाहिँ केन्द्रित भएका छौं। र दुई दिन अगाडि हामीले यो रसुवाको टनेलबाट 4 जनालाई जीवितै उद्धार गरेका थियौं।
3: सोही क्रममा सुरुङ लगायत विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकहरूले नेपाली सेनाको सक्रियता र सहयोगको उच्च प्रशंसा समेत गरेका छन्।
5: नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफ ले गरेको रेस्क्यूको कामहरूलाई पूरै देशले सलाम गरेको छ। अहिले यो समयमा नेपाल आर्मीको जुन त्यो हेलिकप्टरको एउटा भिडियो हामीले अघि नै केही समय अगाडि पनि हेरेका थियौँ, होइन, त्यो लेभल अफ रेस्क्यू होइन संसारैभरि मान्छेले हेरिरहनु भएको छ। डोरीले स्लिङ गरेर होइन मान्छेहरू बचाएको एपीएफको भिडियोजहरूदेखि लिएर नेपाल प्रहरीले बोकेर आमाहरूलाई बचाएको भिडियोहरू हामीले हेर्दाखेरि होइन तस्विरहरू हेर्दाखेरि होइन पुरा देश आज सिक्युरिटी फोर्सेसको साथमा छ। हामी सानो होलाउ तर कमजोर छैनौ होइन, र भविष्यमा प्रिभेन्टिभ मेजर्सहरूको लागि हामी अझ प्रिपेयर हुनु पर्यो।
6: आफ्नो पर्दा छ, जनताको जीव धनको सुरक्षा त नेपाली सेनाले गर्न पर्नेछ। जे नहुनु थियो भइसक्यो, नहुने कुरा भयो होइन, बजारहरू बगरमा परिणत भए। हेर्नुहोस्, मलाई चाहिँ व्यक्तित्वमा भन्नुहुन्छ भने एकदम सिङ्गो देश गएछ आज।
7: हाम्रो गौरव पनि सेना हो भने यसलाई बचाउ नि सबै कुराहरू। सेनाको महत्व अब बुझ्दा नि, कोरोनामा सब जाउँ सेना भएको थियो, त्यो काम हो त्यो। सेना भनेको नेपालको लागि कति महत्वपूर्ण छ, पनि त बचाउन भनेकै छु नि।
2: प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी 16 हेलिकप्टर खटिएका छन्। यस क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी खोज उद्धार प्राथमिक उपचार तथा राहत वितरण लगायतका विपद व्यवस्थापनमा खटिरहेका छन्। यस क्रममा सुरक्षा निकायहरू र स्थानीय प्रशासन बीचको समन्वयबारे जानकारी दिनुहुँदै रसुवाका प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र परियार:
8: अब नेपाली सेनाकै कमान्डमा हाम्रो हेलिप्याड सञ्चालनमा छ। उद्धार कार्यले चाहिँ अहिले हेली मार्फतै भएको छ। विभिन्न क्षेत्रमा रहेका मान्छेहरूलाई चाहिँ उद्धार गर्ने कार्यहरू हामी गरिरहेका छौँ। लगभग त्यो चाहिँ माथिल्लो तहबाट चाहिँ सकिँदै आएको छ। जति प्रशंसा गरे पनि कमी हुन्छ। आपद विपद पर्दाखेरि आज मात्र होइन, हिजोदेखि नै नेपाली सेनाले गर्दै आएको छ। सबै धन्यवादको पात्र हुनुहुन्छ।
3: प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिएको छ। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञ सहितको मेडिकल टोलीबाट निरन्तर उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा घाइतेको उपचारमा खटिनुभएका वीरेन्द्र अस्पतालका प्राविधिक सेनानी डाक्टर श्री किशोरजङ खत्री:
9: जुन दिन यो घटना घट्यो त्यसको विदिन हाफ एन आवर हामी यहाँ फिल्डमा आइसकेको थियौँ। तुरन्तै इभ्याकुएसन प्रोग्रामहरू सुरु भइसकेको थियो। यो चाहिँ मास क्याजुअलिटीको एउटा सिनेरियो भयो। यसमा चाहिँ हामीले ट्रायल गर्छौँ। सुरुमा हामीलाई त्यो ट्रायल गर्नुपर्ने जनशक्ति इनफ लिएर आएको छौँ। त्यो ट्रायल भनेको चाहिँ त्यो इन्जुरीहरू कतिको सिभियर छ त्यो अनुसार हामीले 4 क्याटेगोराइज गर्छौँ। अनि एकदम बढी सिरियसहरूलाई चाहिँ यिनै प्राइमेरी अब आइभी लाइनहरू खोल्ने त्यो गरेर नजिकको हेल्थ सेन्टरमा पठाउँछौँ। त्यसको लागि हामीले यहाँ चाहिँ अब हेली इभ्याकुएसन गरेर आइदर त्रिशुली हस्पिटल अर काठमाडौँतिर पठायौँ। अनि दोस्रो क्याटेगोरी भनेको चाहिँ येल्लो क्याटेगोरी भन्छौँ, त्यसलाई चाहिँ फिल्डमै म्यानेजमेन्ट गर्न सक्ने खालको हुन्छ। त्यसलाई अब्जर्भेसन गर्नुपर्ने हुन्छ। हामीले आइभी लाइनहरू खोलेर यहाँ अब्जर्भ गरेर राख्छौँ अनि यहाँ नजिकको सानो हस्पिटलहरूमा पठाउँछौँ। अनि अर्को क्याटेगोरी भनेको चाहिँ ग्रिन क्याटेगोरी हुन्छ, त्यसमालाई चाहिँ जस्ट भाइटल्सहरू अथवा भने प्रेसरहरू नापेर हेर्ने, सबै ठिकठाक छ भनिसकेपछि तिनीहरूलाई चाहिँ यहाँ वेटिङ जोन हुन्छ त्यसमा राख्छौँ। अनि त्यहाँ चाहिँ उहाँको गार्जेनहरू अथवा लोकल गभर्मेन्टले आएर चाहिँ त्यहाँबाट उहाँहरूलाई लिएर जानुहुन्छ। सुरुको दिन हामी जुन दिन आयौँ त्यो दिन चाहिँ ट्र्याप्ड भएको बिरामीहरूलाई नै अब रेस्क्यू गरेर लिएर आएको थियो धेरै जस्तो, होइन, अब कोहीहरू हिलोमा गाडिएर बसेको, कोही घरहरूमा प्यापेर रहेको, त्यस्तो बिरामीहरू आएको थियो फर्स्ट डेमा, होइन। अब सेकेन्ड डे, थर्ड डे, अब अहिले चाहिँ कस्तो छ भने मान्छेहरू बचाउनको लागि भाग्दा भाग्दै लछारेर लडेर घाउचोटहरू फडक लागेको त्यस्तो बिरामीहरू छ अहिले डे 2 डे 3 चाहिँ त्यस्तो छ बिरामीहरू।
2: यस्तै काठमाडौँबाट गएका विभिन्न चिकित्सक सहितको

0: सूचना छ भन्ने जुन एउटा दिनुभएको छ त्यो चाहिँ एउटा प्रशंसनीय र सबैले राम्रो मानेको जसको मलाई अनुभूति भएको भन्न चाहन्छु। कतिपय ठाउँमा समयमा पुग्न सकेको छैन, उद्धार गर्न सकेको छैन, त्यसमा आफ्नै चुनौती छन्। सबै उद्धार चाहिँ हेलीबाट मात्र गर्नुपर्ने अवस्था छ, रोगको एक्सेस छैन। सबैलाई एउटा सहयोगको आवश्यकता छ, राहतको आवश्यकता छ, उपचारको आवश्यकता छ, पीड़ाको एउटा प्रतिदिनको अवस्था अथवा आफ्ना बेपत्ता भएका मानिसहरूको बारेमा जानकारी पाउने एउटा आतुरता छ, कौतूहलता छ। त्यो अवस्थामा नेपाली सेनाले सबैको इच्छाहरू सबैको चाहनाहरू भनेको समयमा पुर्याउन सकेको त नहोला, तर त्यति हुँदाहुँदै पनि उसको जुन प्रयत्न छ, प्रयास छ, उसले गरेको जुन एउटा सिस्टमेटिक तरिकाले काम गरेको छ राम्रो छ, उडानीय छ। हाम्रो शक्ति स्रोत साधन जे छ त्यो अनुसार नेपाली सेनाले गरेको कार्य चाहिँ प्रशंसनीय छ भन्न चाहन्छु।
1: घटना भइसकेपछि अब हाम्रो चाहिँ पहिलो काम भनेको खोज तथा उद्धारको काम भइरहेछ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टिम मार्फत शवहरू खोज्ने काम भएको छ। त्यस्तै गरेर अब विस्थापित परिवारहरूलाई पुनर्स्थापनाको कामहरू पनि भइरहेछन्। अनि वैकल्पिक मार्ग सदरमुकाम जाने पुल हाम्रो बगाएको हुँदाखेरि वैकल्पिक राजमार्गहरू पनि स्तरोन्नति गर्ने मर्मत समार गर्ने काम भइरहेछ। राहत वितरणको लागि पनि विभिन्न संघ संस्था नेपाल सरकार लगायतको स्थानीय तहबाट काम भइरहेछ। अहिले नेतृत्वले पनि एकदमै लागिपर काम गरिराख्नु भएको छ। खोज तथा उद्धारदेखि लिएर व्यक्तिको घरहरू सरसफाई गर्ने कामहरूदेखि लिएर धेरै कामहरू गर्नु भएको छ। नेपाल आर्मीले गरेको काम त एकदमै प्रशंसनीय छ, धेरै राम्रो छ। अब उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विकटको घडीमा धेरै राम्रो कोर्डिनेसन गरेर खोज तथा उद्धारको लागि पुनर्स्थापनाको लागि काम गरिराख्नु भएको छ।
2: प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते बाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय स्थानीय तह लगायतको समन्वयमा रसुवामा 3 र नुवाकोटमा 15 शिविर स्थापना भएका छन्। उक्त शिविरहरू व्यवस्थापनका क्रममा समेत सम्बद्ध निकायहरूबाट माग भए बमोजिम नेपाली सेनाले सहयोग गरिरहेको छ।
3: सरकारले पीड़ितहरूका लागि तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरूको सहज व्यवस्थापनका लागि गरेको प्रयासमा समेत नेपाली सेनाले सहायता प्रदान गरिरहेको छ। संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तर गयामा पुर्याउने कार्यमा समेत नेपाली सेनाले आवश्यक सहयोग गरिरहेको छ। सहयोग सामग्री मैथिल ब्यारेक, धादिङको बैरिनी र रसुवाको धुन्चे स्थित ब्राभेल ब्यारेकमा पुर्याइएको छ। साथै प्रभावित स्थानीयहरूलाई वितरण समेत भइरहेको छ।
4: सहयोगी हातबाट छुटेपछि हामी यो सहयोग गर्दैछौ र अहिलेको समय अरूलाई बचायौं भने हामी पनि बाँच्छौं भन्ने समय छ। सँगसँगै अरूलाई चाहिँ राम्रो भयो भने हाम्रो पनि राम्रो हुन्छ। त्यतिखेर सबैजनाले सहयोग गर्दै सहयोगी हातबाट दिनुभएको छ, यहाँलाई धन्यवाद।
2: संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाकर्मी तथा अन्य सरकारवालाहरू सम्मिलित समिति मार्फत प्रभावित क्षेत्रमा पुर्याएर वितरण भइरहेका छन्। सैनिक हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याएको छ भने स्थल मार्गबाट अत्यावश्यक खाद्य र गैर खाद्य राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउन र अलपत्र परेका यात्रुहरूलाई स्थल मार्गबाट उद्धार गर्न समेत नेपाली सेनाले सहयोग गरिरहेको छ।
5: म तेजनाथ भट्टराई, म झापा दमक नौ निवासी। हामी गोसाई कुण्ड तीर्थयात्राको लागि हामी घरबाट 5 गते अस्ति निस्केका थियौँ। यही क्रममा हामी यो बाढी आउनुभन्दा ठिक्क आएको बेलामा चाहिँ हामी गोसाई कुण्ड पुग्यौँ र वहाँ पुगेपछि मेरो मिसेस चाहिँ बिरामी पनि भइन् त्यो हाई अल्टिच्युडको कारणले, र हामीलाई नेपाल आर्मी एपीएफको त्यहाँ एकदमै सौहार्दपूर्ण सहयोग रह्यो र नेपाल आर्मीले यो संकटको घडीमा जुन खालको हामीलाई सहयोग सदा सहायता देखाएको छ यो अत्यन्तै स्मरणीय छ।
6: मेरो नाम तिल प्रसाद आर्याल, चितवन रत्न नगरपालिका 12। म यहाँ चाहिँ गोसाईकुण्डमा आएँ। अहिले यो नेपाली सेनाले, नेपाली सशस्त्र प्रहरीले, नेपाल पुलिसबाट चाहिँ हामीलाई धेरै सहयोग गर्नुभयो। टिमलाई नै सबभन्दा पहिला चाहिँ नमस्कार गर्न चाहन्छु। उपचार पनि सबै भयो, हजुर। उपचार टोलीलाई पनि राम्रो छ, एकदम राम्रो गर्नु भएको छ। सबैलाई चाहिँ यहाँ गरिरहनु भएको छ, त्यस्तो कुनै केही उयो छैन हजुर। यहाँ चाहिँ यस्तो राम्रो व्यवस्था, यस्तो उचालको चाहिँ व्यवस्था कहीँ पनि छैन।
7: म लक्ष्मी आचार्य नेपाल, नुवाको टुप्पे शिविरसम्म त रेस्क्यु गराएर लिएर आएको। 7 घण्टाको प्रतीक्षापछि हामीलाई उद्धार भएको हुन चाहिँ नजिकै बिजुरबाट नजिकै हुँदा पनि छिटो चाहिँ भएन। हामी 11 जना छौँ त्यसमा, हाम्रो परिवार नजिकैको परिवार। अब त्यही माथि उक्लिन सकेलाई मात्रै नभए अरू धेरै नै क्षति छ। थाहा भएपछि नै हामी चाहिँ कोही भाग्न खोज्दै सकिएन, कोही हामी चाहिँ जन भाग्न नसक्ने भएर बुढा भाबामा हामी लिएर सतमा उक्लियो।

0: त्यो थपमा साढे दुई तला माथिसम्म लगाउँछ, त्यही माथि लास्टको थप माथि रहेछ त्यसमै। अनि सबभन्दा ठुलो कुरो अब बिहान बजेपछि फेरि सबै कुरा चाहिने रहेछ, जस्तो अहिले हेर्दा त बोल्न सक्न उस्तै छ।
1: म पुरान तामाङ हो, म नुवाकोटको, म पावर चाइना कम्पनीमा काम गर्थ्यो। हामीले उधार चाहिँ नेपाल सेनाले गर्नुभयो, नेपाल सेनाले एकदम राम्रो गर्नुभयो। उहाँहरूले हेलीमा यहाँ ब्यारेक्समा ल्याइदिनु खानापिना यताउति राम्रो सुविधा गर्नुभयो। अब कम्पनीले त केही गर्नु सकेन, कम्पनी पुरै गइसक्यो। अब हामीहरू भित्र सुरुभित्रबाट कमसेकम तपाईँको 3 किलोमिटर चन्चुन हामीलाई पानीले बगाउँदै लिएर आयो। त्यही भएर हामी अब 70-80 जना मान्छेमा हामी बाहिर, त्यहाँ जम्मा 13 जना मान्छे मात्र बाहिर भयो। कोही अब भित्रै छ, देखेको कुरा हो। मेरो हातमा टर्च त भएर मात्रै, टर्च थियो, मैले टर्च चाहिँ छोडेन पानीमा पौडी खेली खेली। म त्यसो गरेर बजेर आएको, एकैचोटि हावा हुस आएको जस्तो लायो टनलभित्र, सुरुङभित्र। अनि त्यहाँबाट त्यहीँबाटै हामीलाई त एकछिन 10 सेकेन्ड नै लागेन पानी आउनु। नेपाली सेनाले धेरै धेरै हाम्रो ज्यान बचाइदिनु भयो, उहाँहरूलाई धन्यवाद दिएर पनि पुग्दैन।
2: सुभाष भण्डारी, मेरो घर विद्युत सापुच्चे, हाम्रो सबै घर गयो, रेस्क्यु गरे। हामी चाहिँ रेस्क्युमा छौँ। हाम्रो खोला भन्दा 200-300 मिटर माथि भएको, त घरबाट पनि 150 मिटर माथिसम्म खोला छ। भाग्न खोज्दाखेरि अब भाग्ने ठाउँ नभएपछि घरको छता बसेर चाहिँ बाँकी हेर्छौँ। 11-12-13 जना थियौँ हामीलाई, त विदिन 3 घन्टाभित्र हाम्रो उद्धार भयो नेपाली सेनाले। हामी त्यहाँ कोर्डिनेसन गरेर सेनाले उद्धार गर्नु भएको। परिवारमा 3 जना गुमाएर आज म आफू उद्धार भएर आइसकेको छु, म अरू उद्धार गर्न लगाइरहेको छु। सबैले मिलेर सहयोग गरौँ, सबैको इभिटिभिट आएको छ, सबैले सहयोग गरे भने छिटो हुन्छ। धन्यवाद भन्न चाहन्छु।
3: सरकारले प्रभावित क्षेत्रको संचार सम्पर्क स्थापित गर्न गरेको प्रयासमा पनि नेपाली सेनाले आवश्यक सुरक्षा तथा प्राविधिक सहयोग गरेको छ। हेलिकप्टर र सड़क मार्ग मार्फत इन्धन, सोलर प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनर्संचालनमा ल्याउन सेनाले आवश्यक सहयोग गरेको हो। यसले प्रभावितहरूलाई आफन्तको सम्पर्कमा ल्याउन सहज भएको छ।
4: भोटेकोशीको बाढ़ी नेपालले भोगेको अहिलेसम्मकै ठूलो र फरक प्रकृतिको विपद भएकोले खोज, उद्धार र राहतका लागि समेत नयाँ नयाँ चुनौतीहरू देखिएका छन्। उद्धारमा खटिनुभएका शेरगणका गणपति प्रमुख सेनानी श्री आविष्कार ढुंगाना र श्रीनाथगणका गणपति प्रमुख सेनानी श्री सबिन खड्का।
5: लार्ज स्केल डिजास्टर भनौँ, त्यसको परिकल्पना गरेर त्यसलाई चाहिने स्रोत साधन र त्यसको पूर्व सूचनाको चाहिँ व्यवस्था गर्नुपर्ने अवस्था रहँदो रहेछ। अर्को चाहिँ अब संचारका साधनहरू पनि कुन हिसाबसम्म चाहिँ प्रयोग गर्न नसकिने अवस्थामा पुग्दाखेरि चाहिँ कसरी चाहिँ कम्युनिकेट अथवा एक ठाउँबाट अर्को ठाउँमा संचार स्थापित गर्ने भन्ने कुराहरूलाई पनि मुख्य रूपमा लिनु पर्दो रहेछ। र मेन कुरा भनेको आफ्नै साथीहरूलाई गुमाएर पनि जुन आत्मबलका साथ चाहिँ यो जिल्ला स्थित अथवा चाहिँ यो विभिन्न जिल्लाहरूमा भएका सुरक्षा निकाय र स्थानीय प्रशासन लगायतका जति पनि हामी स्टेक होल्डरहरू परिचालित रहन सक्यौं, यसले चाहिँ एउटा विपदको अवस्थामा चाहिँ हामी सुरक्षा निकायमा चाहिँ एक्लै छैनौं कि हामी सबै एकसाथ स्थानीय जनताको उद्धारमा परिचालित रहन्छौ भन्ने एउटा चाहिँ नजिर पनि हामीले यहाँ स्थापित गर्न सक्छौँ। स्थानको वरिपरिको जुन चाहिँ कस्तो किसिमको फिचर छ भनेर हामीले सोध्यौँ र उहाँहरूले बताए पश्चात चाहिँ हामीले त्यो ठाउँमा गएर खोजेर पनि स्थानीय जनताहरूलाई अथवा उहाँहरू जुन प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सुरक्षित साथ चाहिँ सदरमुकामसम्म ल्याउने अथवा प्राथमिकीकरण गरेर काठमाडौँसम्मै पठाउने पनि गरियो।
6: विशेष गरी एउटा त वेदरले नै हामीलाई च्यालेन्ज गरिरहेको छ, वेदर ठिक छैन, पानी परिरहेको छ। अर्को चिज भनेको फेरि बाँध फुट्न सक्ने अवस्था भएको हुँदाखेरि हामीले चाहिँ पर्सनल सेक्युरिटीलाई पनि मध्यनजर गरेर अब एयर एस्टेट भन्दा अर्को यहाँ विकल्प होइन, जस्तै च्याप्रुबेसी भन्दा ओर 12 घुम्तीबाट तिमुरेसम्म कुनै बाटो नै नभएको अवस्थाले गर्दाखेरि हामीले चाहिँ सक्दो एयर एस्टेटको प्रयोग गरी मान्छेहरूलाई चाहिँ हामीले चाहिँ खोज तथा उद्धारको कामहरू गरिरहेछौँ।
3: बाढ़ीले मुख्य सड़कहरूमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला वैकल्पिक सड़क निर्माण र अवरूद्ध सड़कको अवरोध हटाउने कार्यमा समेत नेपाली सेनाले सहयोग गरेको छ। यसै क्रममा पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखुको 13 किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्चाउन त्यहाँ तैनात रहेका स्थानीय सैनिक युनिटहरूले सहयोग तथा सहजीकरण गरेका थिए। यस बाहेक भविष्यमा सड़क पुनर्निर्माण र बेली ब्रिज जडान जस्ता कार्यमा समेत सैनिक सहयोग अपरिहार्य रहेको बताउनुहुन्छ सड़क विभागका प्रवक्ता इन्जिनियर श्री शुभराज नेउपाने।
7: हामी सड़क खुलाउने सन्दर्भमा चाहिँ सड़क विभागले नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग रेगुलर कोअर्डिनेसनमा छौँ। मिसिनहरू हाम्रो युज भइरहेछन्, हाम्रो अपरेटरहरू पनि नेपाली सेनाले चाहिँ हामीलाई यसमा चाहिँ सपोर्टहरू अब कति ठाउँमा चाहिँ अब हेलिलिफ्ट गरेर लैजाने सन्दर्भमा, जस्तै आज मात्रै पनि हाम्रो एउटा एक्सकाभेटर चाहिँ टनेलमा मान्छेहरू फसिरहेको भन्ने छ, त्यहाँ चाहिँ एक्सकाभेटर हामीले चेयरलिफ्ट गरेर टनेलसम्म पुर्याएर काम गर्ने त्यो तयारी भइरहेछ। नेपाली सेना, सडक विभाग लगायत सरकारका सबै निकायहरू चाहिँ सबैजना कोअर्डिनेसनमै काम भइरहेको छ। नेपाली सेनाको त एकदम अद्भुत हिसाबमै काम भइरहेछ नेपाली सेनाबाट। नेपाली सेनाले डिजास्टरको हरेक फ्रन्टमा बसेर एउटा लिड एजेन्सीको रूपमा काम गरिरहेको छ। विशेष गरी रेस्क्यु र रिलिफको लागि चाहिँ नेपाली सेनाको चाहिँ एकदम अतुलनीय नै काम भइरहेको छ।
4: ठूलो क्षेत्रमा फैलिएको विपदको प्रतिकार कुनै एक निकायको प्रयासबाट सम्भव हुँदैन, त्यसैले उद्धारको पहिलो चरणदेखि राहत र स्वास्थ्य सेवासम्म विभिन्न निकायबीच एकीकृत प्रयास भइरहेका छन्। यसै क्रममा प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण, स्वास्थ्य उपचार र राहत व्यवस्थापनमा सबै निकायले खेलेको भूमिका सराहनीय बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री धर्मराज उप्रेती पीएचडी
8: समन्वयको हिसाबले जिल्ला समन्वय समितिलाई चाहिँ अलिकता मोबिलाइज गर्ने कुराहरू भएको छ। यो कम्प्लेक्स छ, एकदमै ठुलो छ, स्केलमा ठुलो छ, त्यसले गर्दाखेरि चाहिँ सजिलो अवस्था छैन। कतिपय चाहिँ अब टनेलहरू चाहिँ बरिड भएका छन्, पुरिएका छन्, अनि ठुलो एमाउन्ट अफ डेब्रिज माथिबाट आएको छ, त्यसले टनेललाई पुर्दाखेरि चाहिँ हाम्रो धेरै भनौँ न टनेलमा काम गर्नेहरू चाहिँ भित्र थुनिएको अवस्था पनि छ। फेरि लासको व्यवस्थापन धेरै संख्यामा चाहिँ अब बेपत्ता भएका मान्छेहरू पनि छन्। त्यो हुनाले अब यसको स्केल र यसको इन्टेन्सिटी हेर्दाखेरि चाहिँ अब यो ठुलो भाव हुनाले चाहिँ च्यालेन्जेसहरू छन्। तैपनि चाहिँ त्यो च्यालेन्जेसलाई चिर्दै हामीले चाहिँ अब राहतलाई चाहिँ जिल्लासम्म पुर्यायौं, सड़क चाहिँ खोलेर चाहिँ रसोमा चाहिँ जुन ब्लकेट भएको थियो त्यसलाई पनि चाहिँ हामीले खोल्यौं, दुईटा हब बनाएर तल नुवाकोटको बिदुरमा र त्यसपछि बट्टारमा, अनि माथि चाहिँ धुन्चेमा पनि अहिले चाहिँ राहत सामग्री चाहिँ पुगेको अवस्था र पुग्न लागेको अवस्था, स्वास्थ्य कर्मीहरू पुग्न लागेको अवस्था छ। र हामीले चाहिँ अझै पनि माथि एकदमै टेरिनमा एकदम डिफिकल्ट ठाउँमा पहाड़को चुच्चोमा त्यसरी अड्केका मान्छेहरू जुन अब लाई उद्धार गर्ने क्रम पनि जारी रहेको अवस्था छ। टनेलभित्रका पनि जुन पुरै च्यापिएका छन्, बरिड भएका छन्, त्यहाँबाट पनि निकाल्नको लागि चाहिँ टेक्निकल टिम, एक्सपर्ट टिमहरू, सेना प्रहरी, सशस्त्र प्रहरी मोबिलाइज भएको अवस्था छ।
3: विपदको शुरूआती घड़ीदेखि नै प्रभावित नागरिकको जीवन रक्षा र उद्धारका लागि राज्यका विभिन्न संयन्त्र परिचालित भएका हुन्। यस क्रममा तालिम प्राप्त जनशक्ति, साधन स्रोतको उपलब्धता र जोखिम मोल्न सक्ने तत्परता आदि जस्ता सबल पक्षका कारण नेपाली सेना र सुरक्षा निकायहरूको सक्रियताले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा थप सहयोग पुगेको छ। विपत्तिको घड़ीमा नेपाल सरकार र उद्धारमा खटिएका सुरक्षा निकायबाट प्राप्त सहयोगको विदेशीले समेत प्रशंसा गरेका छन्।
9: नेपाली सेनाले हामीलाई धेरै सहयोग गर्यो। हामी रातभर त्यही सेनाको क्याम्पमा बस्यौं। उनीहरूले रातमा खाना र बस्ने व्यवस्था मिलाइदिए। त्यहाँ एकजना नेपाली सेनाको सर हुनुहुन्थ्यो, उहाँले हामीलाई बस्ने ठाउँ दिनुभयो। त्यो ठाउँ धेरै ठूलो र सुरक्षित थियो, उद्धार गरिदिनुभयो। त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
4: यसै गरी बाढ़ीमा परि निधन भएकाहरूको शवको खोज, संकलन र व्यवस्थापनमा पनि सेनाले सहयोग गरिरहेको छ। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहु, गोर्खा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जिल्लाहरूमा रहेका सैनिक युनिटहरूले शवको खोज, संकलन र व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहयोग गरिरहेका छन्।
3: बाढ़ीपछि नागरिकको जीवन रक्षा हालको प्राथमिकता हो भने अब क्रमशः पुनर्स्थापना र पुननिर्माणका कार्यहरू अघि बढ्नेछन्। यस कार्यमा नेपाल सरकार र बाढ़ी पीड़ित नागरिकलाई सबैबाट साथ सहयोग अबको आवश्यकता हो। नेपाली सेना आम नागरिकको हित, सुरक्षा र सम्मानका लागि सदैव साथै रहनेछ।
9: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि विदा हुन्छु। नमस्ते।
10: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन?
11: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
13: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
14: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र, यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
13: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
15: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
14: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
15: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घरमाथि
14: पोखरा जाने बाटोतिर।
16: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
14: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
17: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त, हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र, भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
20: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलेर आएको देखिनु भन्नु।
21: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
19: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
23: दिदी पनि नमजाएर झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
24: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
25: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
24: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56058।
26: मेरिया महिनी, कस्तो राम्रो गहना!
27: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
24: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
24: शुद्ध सुन तथा चाँदीका गरगहना,
1: छापावाला सुन चाँदीका गरगहना,
24: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
24: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ,
24: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
24: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560078।
2: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564 14 377 र 98564 43 43। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
11: TVS साथ छ हाम्रो।
12: शुक्ला गण्डकी FM 97.6।
13: Where is our digital entertaining the nation?

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614157।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक, तनहु। फोन 0654143777, मोबाइल 98564443।
3: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065220209।
8: टीभीएस साथ छ हाम्रो।
9: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी,
10: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार,
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
11: ओमकार,
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार,
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
5: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9869574056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनु।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
7: सूचना एक तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0564143777, मोबाइल 98560444343।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क। Thank you.
5: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
6: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560203।
5: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
10: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंक्षी का औषधि पाइनुका साथै कुकुर तथा कुखुरा को भ्याक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580।
11: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
14: होइन यस्तरी पङ्खा चलिरहेको देखिन पनि
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी तान्ने पंप कूलर हाउस वायरिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560-30324।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट ट्रेन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

त्रिशुली नदीमा आज पनि बाढ़ी आएको छ। उक्त बाढ़ीले धादिङको चौरादी र गोर्खाको ख्यालचोक जोड़ने झोलुङ्गे पुल बगाएको हो। यो पुलले धादिङको भिनी घाट रोरङ गाउँपालिका वडा नम्बर 7 र गोर्खाको गण्डकी गाउँपालिका 8 जोड़थ्यो। पुल बगेपछि नदी वारपार गर्ने स्थानीयहरू सकस भएको छ। कृष्णवीर स्थित सड़क त्रिशुली नदीले कटान गरेको छ, जसले गर्दा पृथ्वी राजमार्ग स्थित कृष्णवीर सड़क भाँसिएको छ। आइतबार बिहान सड़क किनारको केही भागहरू भाँसिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको त्रिशुली नदीमा आज पुनः ठूलो बाढ़ी आएपछि सड़क भाँसिएको थियो। बाढ़ीको वेग सड़कको भित्तामा ठोकिएपछि कटान बढ़दै जाँदा सड़क भाँसिएको हो। सड़क भाँसिने क्रम जारी रहेको जिल्ला प्रहरीकारले धादिङका डीएसपी प्रकाश शाहले जानकारी दिनुभयो। सड़क भाँसिएपछि अहिले मानिसलाई हेर्न पनि जोखिम अवस्था रहेको उहाँले बताउनुभयो। विजयमा भाँसिएको छ, हिँड्न पनि रोक लगाएका छौं उहाँले भन्नुभयो। कृष्णवीर खण्डमा सड़क अवरूद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले 12 वर्ष चितवन मकनपुर नवलपरासी लगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाको उद्योगसँग समन्वय गरी खाली सिलिण्डरहरू रिफिल गर्ने व्यवस्था मिलाएको छ। रिफिल गरिएका एलपी ग्यास सिलिण्डरहरू कृष्णवीरको सड़क नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रक मार्फत काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्नेछ। त्यस्तै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रहरीकारले तनहुँली रसुवा लगायतका स्थानमा गत भदौ 10 गते आएको बाढ़ी पहिरोका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका तनहुँका स्थानीय बासिन्दाका आफन्तलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले बेपत्ता व्यक्तिहरूको विवरण उपलब्ध गराउन जिल्ला आपतकालीन संचालन केन्द्र जिल्ला प्रशासन कार्यालय तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्कमा आउन अनुरोध गरेको हो। रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा गत भदौ 10 गते आएको आकस्मिक बाढ़ीका कारण ज्यान गुमाउने व्यक्तिहरूमध्ये हालसम्म 14 जनाको शव प्रदेश अस्पताल दमौलीको सक्रियमा राखिएको छ। प्रदेश अस्पताल दमौली आइतबार जारी गरेको विज्ञप्ति अनुसार भदौ 12 गते बेलुका 6 बजेसम्ममा अस्पतालमा 8 शवहरू राखिएको थियो। तीमध्ये एक महिला, दुई पुरूष, 5 जनाको पहिचान खुल्न सकेको थिएन। भदौ 13 गते बेलुका 7:30 बजे थप 5 शव अस्पताल ल्याएको थियो। तीमध्ये एक पुरूष, एक महिला तथा 3 जनाको पहिचान खुल्न सकेको छैन। त्यस्तै भदौ 14 गते दिउँसो 1 बजे थप 1 बालिकाको शव ल्याइएपछि प्रदेश अस्पताल दमौलीको मर्चरीमा राखिएका शवको संख्या 14 पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार बाढ़ीमा परि मृत्यु भएकाहरूको पहिचान तथा आवश्यक प्रक्रिया अगाडि बढ़ाउने कार्य भइरहेको छ। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएका 102 जना मध्ये 57 जनाको पोस्टमार्टम सम्पन्न भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिम जात्र अस्पतालमा ल्याइएका शवहरूमध्ये 45 भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 गतेदेखि विशेषज्ञ चिकित्सकहरूको टोली परिचालन गरी शव परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ। पोस्टमार्टम सकिएका शवहरूमध्ये हालसम्म 12 जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको छ। अस्पताल प्रशासन अनुसार अन्य शवको पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया अहिले पनि जारी छ। अस्पतालमा पोस्टमार्टम सम्पन्न भएका थप 9 शवहरूलाई परिवारको जिम्मा लगाउन मणिपाल सेसन अस्पतालले पठाएको छ। मणिपाल पठाइएका शव 2 बालबालिका र 7 वयस्क रहेका छन्। अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छरितो बनाउन विशेष जनशक्ति खटाएको जनाएको छ। बाढ़ीमा परि मृत्यु भएकाहरूको शव 11 गते बिहान विभिन्न समयमा अस्पताल आइपुगेको थियो। अस्पतालको तथ्याङ्क अनुसार तनहुँबाट 23, गोर्खाबाट 11, गैंडाकोटबाट 41, साबिङबाट 27 शवहरू प्राप्त भएका थिए। ती सबै शवहरूलाई सुरक्षित रूपमा राखी प्रक्रियाको ढंगले आफन्तहरूको जिम्मा लगाउने भइरहेको छ। गोर्खामा भेटिएका 3 मृतकको शवको शनाखत भएको छ। त्रिशुलीको गोर्खातर्फको किनारमा विभिन्न समयमा फेला परेका शवहरू पहिचान भएपछि आफन्तले बुझाएर लगेको प्रहरी नायपुर क्षेत्र राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँको अनुसार सन्द कुमार गाउँपालिका 3 तुलुबाङ इलामका 38 वर्षीय दीपक भनिने दिवानन्द सुवेदी पालुङटा नगरपालिका 6 गोर्खा 55 वर्षीय
यामबहादुर थापा र तान्चेन नगरपालिका 10 पाल्पाको 34 वर्षीय दिपेन्द्र विष्टको सपैसान भएपछि आफन्तहरूलाई बुझाइएको छ। दिवानन्दको सब मृतकका दाजु सागर सुवेदीलाई, यामबहादुरको सब श्रीमती इन्दिरा चौला गाईलाई र दिपेन्द्रको सब दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरीको भनाइ छ। त्रिशुली किनामा भेटिएका ती सबहरू गोर्खामा सगुरीको अभाव परिस्थितिमा सशस्त्र अस्पताल पोखरामा राखिएको थियो। पश्चिममा वर्षा दिनाथी र दुर्ती खोलामा पानीको बाह बढ़ने क्रमसँगै तटीय बस्ती र जलविद्युत योजनालाई बाढ़ीको जोखिम बढ़ने गरेको छ। आकस्मिक आउने बाढ़ीबाट हुने चन्दनको क्षति न्यूनीकरण गर्न वर्षा दिन र दुर्ती साथै तिनका साई खोलामा सेन्सर हाइड्रोलोजिकल स्टेशन र साइरन सहितको पूर्व सूचना जारी प्रणाली जडान गरिएको छ। केही पूर्व वर्ष अघि वर्षा दिन र दुर्तीमा आएको भीषण बाढ़ीले नदी किनारका बस्ती डुबानका साथै चन्दनको क्षति गरेको थियो। बाढ़ीको जोखिमबाट आफ्नो संरचना क्षमता समेत जोगाउन जलविद्युत आयोजनाले विभिन्न स्थानमा पानीको सतह मापन गर्ने सेन्सर र खतरा बढेपछि बस्ने साइरन चढ़ान गरेका छन्। कतिपय स्थानमा सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा पनि यस्ता उपकरणहरू राखिएका छन्। पानीको सतह निर्धारित सीमासम्म पुगेपछि सेन्सरले स्वचालित रूपमा सूचना प्रणाली सक्रिय गर्ने र सम्बन्धित स्थानमा चढ़ान गरिएका साइरनहरू बस्ने व्यवस्था गरिएको छ। डोरी सेवा समाज काठमाडौँ डोरीले दिदी बहिनी र शुभचिन्तकहरूबाट संकलित 46,100 रूपियाँ सरकारको बाढी पीड़ित राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। शुक्ला गण्डकी चादुले गणेश मेगा इन्टरप्राइजेसले हालैको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि 23,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। साबी भानुमती दुई सखेप हाल शुक्ला गण्डकी पाँच निवासी दीपक थापाले प्रधानमन्त्री राहत कोषमा 76,800 रूपियाँ रकम जम्मा गर्नुभएको छ। कमलाघाट शब्दहान गृह निर्माण समिति शुक्ला गण्डकी चार पुल्चोकको चौथो वार्षिक साधारण सभा आइतबार पुल्चोकमा सम्पन्न भएको छ। अध्यक्ष लगायत केही पदमा सर्वसम्मत हुन नसकेपछि आगामी 19 गते मतदान हुने जनाएको छ। सर्वसाधारणको शुक्ला गण्डकी साधारण सभाको शुक्ला गण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभएको अवसरमा उहाँले शुक्ला गण्डकी नगर नदी छेउका पाकाहाटहरू व्यवस्थित हुँदै गएको बताउँदै आर्थिक संकलन भन्दा पनि सेवाको दृष्टिले काम गर्न आग्रह गर्नुभयो। समितिका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षमा भएको कार्यक्रममा शिवकुमार श्रेष्ठ, पूर्व अध्यक्ष पदम प्रसाद घामिचाने, समाजसेवी मोती प्रसाद पौडेल लगायतले भन्नुभएको थियो। कार्यक्रममा सहसचिव प्रथमन बहादुर खत्रीले, सचिवको र को सदस्य नारायण प्रसाद शर्मा मरासिनीले को सदस्यको प्रतिवेदन पेश गर्नुभएपछि छलफलपछि पारित भएको थियो। कार्यक्रममा सातवटा उपाध्यक्ष सूरी माया कायस्थले गर्नुभएको थियो। समितिका गत आर्थिक वर्षमा 40 शब्दान गरेकोमा 3 निशुल्क गरेको र स्वसरमा जानकारी दिएको हो। हरितालिका तीस अवसरमा हुने दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भुटेकोशीका विष्णबारीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ़दै गएको छ। तीसमा हुने खर्च कटौती गर्दै विभिन्न संस्था तथा समूहले बाढ़ी पीड़ितहरूका लागि राहत तथा सहयोग जुटाउन थालेका छन्। संकटको समयमा मनोरञ्जनात्मक कार्यक्रम बन्द मानवीय सेवामा जुट्नु उचित ठानी गण्डकी प्रदेश स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता स्थगित गरेर बाढ़ी प्रभावितका लागि राहत सामग्री सहित नदी नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो। प्रहरीले अवैध रूपमा काठ सर्पसा गरेको अवस्थामा बागलुङको काटेकुला गाउँपालिका नम्बर 3 बिउबाट 3 जनालाई पक्राउ गरेको छ। नार 5/23/76 नम्बरको ट्रकमा काठ रोपाएर लैजाँदै गरेका चितवनको राप्ती नगरपालिका नम्बर 11/26 वर्षीय अप्तिलाल थापा प्रजा काठेकोला गाउँपालिकामा छक्का बिहुका 27 वर्षीय खिमानन्द पौडेल र ट्रक चालक निशिकोला गाउँपालिकामा छक्का 33 वर्षीय श्याम बोडा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रामेश्वर स्वातीले जानकारी दिनुभयो।
नेकपा एमाले सुकलागण्डकी नगरपालिका कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ। कमिटी अध्यक्ष रघुनाथ पौडेलको सहभागिता कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव धनञ्जय दवाडे, पूर्व केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र राजा वागले, प्रदेश सदस्य कमल ढकाल, जिल्ला उपसचिव खिम बहादुर कुमाल, जनप्रतिनिधिहरूको तर्फबाट शालिग्राम भट्टराई।

0: गर्नु भइसकेको नगर अध्यक्ष पौडेलबाट 10,100 रूपियाँ प्रदान गर्दै शुरूआत गर्नुभयो। साथै राष्ट्रिय संकटको बेला ती सरका नाउँमा गरिने भोज वा तेल नाचगान जस्ता खर्चालु गतिविधिहरू नगर्न पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको अध्यक्ष पौडेलले बताउनुभयो। अब सामलाई तिन समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिताउने चाहन्छु। आजको लागि पनि हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुनेछन्। तिनजेलसम्मको लागि सपरिवार दिनुहोस्। राम्रोसँग चाल ढोकाको चुक्को लगाएर सुतौला। औषधि खाएर बाँकी छ भए पनि औषधि खाएर सुतौला। साथै सिरामेको भगवान दिएर राख्नु।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 65 4 14 300 78 इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने क्यो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052। मोबाइल 98 5 60 28 587।
11: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
12: पङ्खा
13: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाचा, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
16: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856303982 र 9705620209।
17: TVS साथ छ हाम्रो।
0: शुक्ला गण्डकी एफएम 97.6।
18: घटना, दुर्घटना,
19: कला, संस्कृति,
18: स्थानीय, राष्ट्रिय,
20: अन्तर्राष्ट्रिय, खेलकुद,
19: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
21: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र

पन्ध्र गते सोमबार भाद्र कृष्ण पक्षको तृतीय तिथि अंग्रेजी मिति अनुसार अगस्त 31 तारीक सन् 2026 नेपाल सम्मत 1140 सूर्योदय बिहान 5:43 हुनेछ भने सूर्यास्त साँझ 6:28 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

त्रिशुली तीन जलविद्युत आयोजनाको थुनिएको सुरुङभित्र पसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी। त्रिशुलीमा हिजो आएको बाढ़ीले बगायो चौरौडीको पुल। पृथ्वीराज मार्गको कृष्णवीर सड़कमा खण्ड भाषिएपछि दुईतर्फी सड़क अवरूद्ध, हिँड्न पनि रोक, वैकल्पिक सड़क प्रयोग गर्न आग्रह। गोर्खामा फेला परेका तीन सब समाखत बसे आफन्तलाई बुझाइयो। पोखरा लगिएका 57 सबको पोस्टमार्टम। सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाह्य मुलुकको पनि मदत लिन कांग्रेस सभापति थापाको सुझाव। विपद व्यवस्थापनमा आफ्नो भूमिका सुधार्न सरकारलाई एमाले अध्यक्ष ओलीको आग्रह। का कारण आपतकाल घोषणा।

अब समाचार विस्तारमा सुन्नुहोस्। माथिल्लो त्रिशुली तीनए जलविद्युत आयोजनाको थुनिएको सुरुङभित्र फँसेका श्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी छ। भदौ 10 रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनामा काम गर्ने कामदारहरू सम्पर्कमा भएका छन्। नेपालको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोलियोता 2502 मध्ये संयोगको संख्यामा विभिन्न जलविद्युत आयोजनाका श्रमिकहरू रहेका छन्। गृहमन्त्री सुदन गुरूङका अनुसार उद्धार टोलीहरू सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छन्। सानोपाल पारेर भित्र अक्सिजन र हावा पम्प गर्न शुरू गरिएको छ। अब भने पुवाललाई ठूलो बनाएर खन्ने र भित्र उद्धार टोली प्रवेश गराउने तयारी भइरहेको छ। ऊर्जा जत्रो तथा सिंचाई मन्त्री विराज दत्त श्रेष्ठका अनुसार हालसम्ममा सुरुङभित्र फँसेका श्रमिकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन। लगातारको वर्षा र नदीमा पानीको बहाव बढ़ेकाले उद्धार कार्य अस्थायी रूपमा रोक्नुपर्ने जोखिम बढ़ेको छ। उद्धारका लागि हालसम्म फ्रन्ट फेसमा 4 पुवाल ड्रिलिङ भएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढ़ाइने तयारी भइरहेको छ। सुरुङभित्र जटिल उद्धारका लागि भारत र चीन दुवै देशका ब्रिगेडियरहरू आवश्यक अत्याधिक उपकरण सहित कार्यक्षेत्रमा खटिएका छन्। विद्युत चितवनले काठमाडौँ रत्नबाग स्थित नेपाल विद्युत प्राधिकरणको मुख्यालय छाडेकी छैनन्। गत बुधबार भुटेको सीमा गएको बाढ़ीका कारण उनका श्रीमान जीवनलाल अधिकारी प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटको माथिल्लो त्रिशुली 3A को पावर प्लान्ट भित्र थुनिएका छन्। उनी सहित अन्य प्रभावित परिवारहरू उद्धार प्रक्रिया छिटोस् भन्ने माग सहित दबाव दिन हरेक दिन प्राधिकरण पुग्ने गरेका छन्। उहाँ प्लान्टभित्रै काम गर्नुहुन्छ। त्यहाँ अक्सिजनको प्रबन्ध भएकाले जीवित हुनुहुन्छ भन्ने मलाई 50% आशा छ। उहाँले एकान्तिपुरसँग भन्नुभयो, जति घण्टा ढिलो हुन्छ त्यति नै आशा कम हुँदै जान्छ। जीवनलालले बुधबार बिहान प्लान्ट छिर्नु अघि सीतासँग सम्पर्क गरेका थिए। बिहानको नास्ता गरेर 7 प्लान्ट छिर्नुभयो। त्यसपछि हाम्रो सम्पर्क दिउँसो खाना खाने बेला 12 अनलाइनमा पूरा हुन्थ्यो। भित्र मोबाइलको टावर राख्दैनथ्यो, उहाँले भन्नुभयो। त्यो दिन बाढ़ी आएपछि हाम्रो सम्पर्क हुन सकेको छैन। कुलेखानी परियोजनामा कार्यरत जीवनलाल त्रिशुली दिनको प्लान्टको मेसिन जाँच गर्न पुगेका थिए। यो परियोजनाको वार्षिक ओभरहोल तथा मरमत कार्य इन्जिनियर तथा विभिन्न आयोजनाबाट बोलाएका विशेषज्ञ टोली सहित 30-40 श्रमभित्रको भूमिगत विद्युत क्रियामा काम गरिरहेका थिए। उनीहरूको उद्धार छिटो होस् भन्ने दबाव दिन परिवारका सदस्यहरू प्राधिकरणको कार्यालयमा नियमित पुगिरहेका छन्। भदौ 10 रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीमा परिविदेशी पर्यटक सहित जम्मा 4472 जना सम्पर्क विहीन रहेको नेपाल प्रहरीले जनाएको छ। आइतबार केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्रेले यस्तो बताउनु भएको। उहाँका अनुसार सम्पर्क विहीन हुनेमा 25 प्रहरी समेत रहेकोमा 3 मृत फेला परि शनाखत समेत भइसकेको छ। उहाँले सम्पर्क विहीन हुने कर्मचारीहरूमा बन्सार कार्यालयका 15 अध्यागमनका 4, 8 बैंक शाखाका 26 लालडाङ

0: राष्ट्रिय निकुञ्जका 3 जना, 8 हाइड्रो पावरका 933 जना रहेका छन्। प्रवक्ता काफ्रेले रसुवाबाट 562, नुवाकोटबाट 115, मकवानपुरबाट 65 र सिन्धुपाल्चोकबाट 225 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा 481 जना तथा कोशी प्रदेशमा 138 जना सम्पर्कविहीन रहेको समेत बताउनुभयो। उहाँले गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष सहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। खिरखिनी नदीमा हिजो पनि बाढ़ी आएको छ। उक्त बाढ़ीले धादिङको चौरौदी र गोर्खाको घरल्याग चोक जोड्ने झुलुङ्गे पुल बगाएको हो। यो पुलले धादिङको बेनीघाट रोडाङ गाउँपालिका नम्बर 7 र गोर्खाको गण्डकी गाउँपालिका जोड्थ्यो। पुल बगेपछि नदी वारपार गर्न स्थानीयलाई सहज भएको छ। कृष्णवीरस्थित सड़क त्रिशुली नदीले कटान गरेको छ, जसले गर्दा पृथ्वी राजमार्गका स्थित कृष्णवीर सड़क भाँचिएको छ। आइतबार बिहान सड़कको किनारको केही भाग भाँचिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको हो। त्रिशुली नदीमा हिजो पुनः ठूलो बाढ़ी आएपछि सड़क भाँचिएको थियो। बाढ़ीको वेग सड़कको भित्तामा ठोकिएपछि कटान बढ़दै जाँदा सड़क भाँचिएको हो। सड़क भाँचिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। सड़क भाँचिएपछि मानिसहरू हिँड्न पनि जोखिमपूर्ण अवस्थामा रहेको उहाँले बताउनुभयो। यसै बीच भाँचिएको बीच समय भाँचिएको छ, हिँड्न पनि रोक लगाएका छौ उहाँले भन्नुभयो। कृष्णवीर खण्डमा सड़क अवरूद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाउने हो। नेपाल आयल निगमले 12 पर्सा चितवन मकनपुर नवलवर्षी लगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका ग्याससँग समन्वय गरी खाली सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाइएको छ। रिफिल गरिएका एलपी ग्यास सिलिण्डर कृष्णवीरको सड़क नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रक मार्फत काठमाडौँ ल्याउनका उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्नेछ। त्यस्तै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ। नेपालको लाङटाङ लिरुङ हिमाल नजिकै झण्डै 5,200 मिटर उचाइबाट बुधबार बिहान खोजमा हिउँको डिक्का झर्यो। त्यसपछि यसले माटो र चट्टानहरू बगाउँदै लग्यो। चिनिया अध्ययनकर्ताहरूका अनुसार झण्डै 7 मिनटभित्र 22 किलोमिटर दूरी तय गरेर यो बाढ़ी नेपाल चीन सीमा स्थित रसुवागढी आइपुगेको थियो। झण्डै 1800 मिटरको उचाइमा रहेको सीमा क्षेत्रसम्म आइपुग्दासम्म यो बाढ़ीको रफ्तार प्रति सेकेण्ड 50 मिटर हाराहारीमा रहेको चिनिया अध्ययनकर्ताहरूले बताएका छन्। र शुरूमा भूकम्पका कारण हिउँको टुक्रा खसेको अनुमान लगाइएको थियो। यद्यपि पछिल्लो अध्ययनहरूले हिउँको डिस्का उत्तरतर्फ खस्दा उत्पन्न ऊर्जाले भूकम्प निम्त्याएको निष्कर्ष निकालेका छन्। उक्त भूकम्प 5.2 म्याग्निच्युडको थियो। चिनिया समयअनुसार बिहान 10:52, नेपाली समयअनुसार 8:37 हिउँको ढिक्का खसेको चाइनिज एकाडेमी अफ साइन्स अन्तर्गतको वातावरण तथा हिमाली जोखिम संस्थानका अनुसन्धानकर्ता से पेगन चेन्ज चेङ्सले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। चिनिया सरकारी संचार माध्यम सीजीटीएनले पेग चेङ्गलाई उद्धृत गर्दै लेखेको छ। संस्थानको टोलीले उक्त स्थानमा प्राप्त रिमोट सेन्सिङ मोनिटरिङ डेटा र सूचनाहरूको विश्लेषण गर्दा स्थलगत सर्वेक्षणपछि निष्कर्ष निकालिएको हो। खेरुङमा यो बाढी 0.7 वर्ग किलोमिटरसम्म फैलिएको थियो। यसले सीमा क्षेत्रमा 27 भवन सहित अन्य र दोस्त बनायो। हिउँको डिका खसेको ठाउँ नजिकै अहिले 2 ताल बनेका छन्। चीनको अनगे समूहको मोनिटरिङ डेटा अनुसार बेरिङ लेक 1,00,000 वर्ग मिटरमा फैलिएको छ, जो झण्डै 14 फुटबल मैदान बराबर छ। यस तालभन्दा झण्डै 5 किलोमिटर माथि ब्यारियर लेक 2 देखिएको छ। जिल्ला परिषदले तनौले रसुवा लगायतका स्थानमा गत भदौ 10 गते आएको बाढ़ी पहिरोका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका तनौका स्थानीय बासिन्दाका आफन्तहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले बेपत्ता व्यक्तिहरूको विवरण उपलब्ध गराउन जिल्ला आपतकालीन सञ्चालन केन्द्र जिल्ला प्रशासन कार्यालय तनहुँमा तथा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्न अनुरोध गरेको हो। र चन्दुवाको धादिङ लगायतका जिल्लामा गत भदौ 10 गते आएका आकस्मिक बाढ़ीका कारण ज्यान गुमाउने व्यक्तिहरूमध्ये हालसम्म 14 जनाको शव प्रदेश अस्पताल दमौलीको सबगृहमा राखिएको छ। प्रदेश अस्पताल दमौलीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार भदौ 12 गते बेलुका 6 बजेसम्म अस्पतालमा 8 जनाको शव राखिएको थियो। तीमध्ये 1 महिला 2 पुरूष तथा 5 जनाको पहिचान खुल्न सकेको थिएन। भदौ 13 गते बेलुका 7:30 बजे थप 5 शव अस्पताल ल्याइएको थियो। तीमध्ये 1 पुरूष 1 महिला तथा 3 जनाको पहिचान खुल्न सकेको छैन। त्यस्तै भदौ 14 गते दिउँसो 1 बजे थप 1 बालिकाको शव ल्याइएपछि प्रदेश अस्पताल दमौलीमाको मर्सरीमा राखिएको शवहरूको संख्या 14 पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार बाढ़ीमा परे मृत्यु भएकाहरूको पहिचान तथा आवश्यक प्रक्रिया अगाडि बढ़ाइने कार्य भइरहेको छ। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएका 102 जना मध्ये 57 जनाको पोस्टमार्टम सम्पन्न भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका सबमध्ये 45 वटाको भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 गतेदेखि विशेषज्ञ चिकित्सकहरूको टोली परिचालन गरी सबको परीक्षण पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ। पोस्टमार्टम सकिएका सबमध्ये हालसम्म 12 जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको अस्पताल प्रशासनका अनुसार अन्य शवको पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया अहिले जारी रहेको छ। अस्पतालका पोस्टमार्टम सम्पन्न भएका अन्य थप शवलाई परिवारको जिम्मा लगाउन मणिपाल शिशु अस्पताल पठाइएको छ। मणिपाल पठाइएका शवमा 2 जना बालबालिका र 7 जना वयस्क रहेका छन्। अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छरितो बनाउन विशेष सहन शक्ति खटाएको जनाएको छ। बाढ़ीमा परे मृत्यु भएकाहरूको शव भदौ 11 गते बिहान विभिन्न समयमा अस्पताल आइपुगेका थिए। अस्पतालको तथ्याङ्क अनुसार तनहुँबाट 23, गोर्खाबाट 11, गैंडाकोटबाट 41 र धादिङबाट 27 वटा शवहरू प्राप्त भएका थिए। ती सबै शवहरूलाई सुरक्षित रूपमा राखी प्रक्रिया गढंगले आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको छ। गोर्खामा भेटिएका 3 मृतकको शवको शनाखत भएको छ। त्रिशुलीको गोर्खा तर्फको किनारमा विभिन्न समयमा फेला परेका शवहरू पहिचान भएपछि आफन्तले बुझेर लगेको प्रहरी नायबोबरी छेक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सन्दकपुर गाउँपालिका 3 तुलु बुङ्गा इलामका 38 वर्षीय दीपक भनिने दिवानन्द सुवेदी बालुङटार नगरपालिका 6 गोर्खाका 55 वर्षीय यमबहादुर थापा र तामसेन नगरपालिका 10 बालपाका 37 वर्षीय दिपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो। दिवानन्दको शव मृतकको दाजु सागर सुवेदीलाई यमबहादुरको शव श्रीमती इन्दिरा चौला गाईलाई र दिपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरीको भनाइ छ। त्रिशुली किनारमा भेटिएका ती शव गोर्खामा शवगृहको अभावमा पश्चिमाञ्चल क्षेत्र अस्पताल पोखरामा राखिएको थियो। भर्सङ्गमा मर्स्याङ्गी नदी र दुर्दी खोलामा पानीको सतह बढ़ने क्रमसँगै तटीय बस्ती र जलविद्युत आयोजनालाई बाढ़ीको जोखिममा बढ़ने गरेको छ। आकस्मिक आउने बाढ़ीबाट हुने चन्दनको क्षति न्यूनीकरण गर्न मर्स्याङ्गी र दुर्दीका साथै तीनका सहायक खोलाहरूमा सेन्सर हाइड्रोलोजिक स्टेशन र साइरन सहितको पूर्व संरचना प्रणालीहरू जडान गरिएको छ। केही वर्ष अघि मर्स्याङ्गी र दुर्दीमा आएको भीषण बाढ़ीले नदी किनारका बस्ती डुबाउनुका साथै जनजनको क्षति गरेको थियो। बाढ़ीको जोखिमबाट आफ्नो संरचना र कर्मचारीलाई समेत जगाउन जलविद्युत आयोजनाहरूले विभिन्न स्थानमा पानीको सतह मापन गर्ने सेन्सर र खतरा बढेपछि बज्ने साइरन जडान गरेका हुन्। कतिपय स्थानहरूमा सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा पनि यस्ता उपकरण राखिएका छन्। पानीको सतह पूर्व निर्धारित सीमासम्म पुगेपछि सेन्सरले स्वचालित रूपमा सूचना प्रणाली सक्रिय गर्ने र सम्बन्धित स्थानहरूमा जडान गरेका साइरनहरू बज्ने व्यवस्था गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछाने बाढ़ी प्रभावित जिल्लामा विभिन्न पालिका प्रमुखहरूसँग कुराकानी गरेका छन्। सभापति लामिछानेले ससुवा र नुवाकोटका बाढ़ी प्रभावित पालिकाका प्रमुखहरूसँग टेलिफोन सम्वाद गरेको हुन्। टेलिफोन सम्वाद सभापति लामिछानेले प्रभावित क्षेत्रहरूमा हुँदा तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। लामिछानेले केन्द्रीय कार्यालयमा केन्द्रीय तहका नेताहरूलाई राखेर सँगै राखेर पालिकाका प्रमुखहरूसँग सम्वाद गरेका थिए। त्यसक्रममा बाढ़ीले पुर्याएको क्षति उद्धार तथा राहत प्रक्रियाको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीले उठाएका समस्या र आवश्यकताहरू सुनेका थिए। नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र रहेका मानिसहरूको द्वारमा बाह्य मुलुकको पनि मदत लिन आग्रह गरेका छन्। आफूले परराष्ट्र मन्त्री श्री शेख खनाललाई टेलिफोन गरेर सुरुङभित्र रहेका मानिसहरू उद्धार गर्न बाह्य मुलुकका पनि सहयोग लिन सुझाव दिएको उहाँले बताउनुभयो। हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्र मन्त्रीलाई सम्पर्क गरेर आह्वान बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु। सर्वपति थापाले हिजो केन्द्रीय कार्यालय सानिभामा आयोजित कार्यक्रममा भन्नुभयो। उहाँले उदार राजमा जुट्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। हिजो पार्टी केन्द्रीय कार्यालय ललितपुरको चासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान समय राष्ट्रिय शोक र पीड़ितहरूको पीड़ाको विषय भएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्षलाई एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। विपद व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा धेरै हुने उल्लेख गर्दै उहाँले राज्य कोषको परिचालन नागरिकको उद्धार र हातपूर्ण निर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो। उनले राजनैतिक दल संघ संस्था समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपदको सामना गर्न आग्रह गर्नुभयो। ढोरीली सेवा समाज काठमाडौँ ढोरी दिदीबहिनी र शुभचिन्तकहरूबाट संकलित 46,100 रूपियाँ सरकारको बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। शुक्ला गण्डकीका चार र दुलेगौंडा स्थित मेगा इन्टरप्राइजेसले हालैको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि 23,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। चाबी भानुमती दुई सखेप हाल घर शुक्ला गण्डकी पाँच निवासी दीपक थापाले प्रधानमन्त्री राहत कोषमा 76,800 रूपियाँ रकम जम्मा गरेका छन्। कमलाघाट शब्दहन गृह निर्माण समिति शुक्ला गण्डकी चार फूलचोकको चौथो वार्षिक साधारण सभा आइतबार पुस्तकमा सम्पन्न भएको छ। अध्यक्ष लगायत केही पदमा सर्वसम्मत हुन नसकेपछि आगामी 19 गते मतदान हुने जनाएको छ। शुक्ला गण्डकी साधारण सभाको शुक्ला गण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले शुक्ला गण्डकीका नदी छेउमा घाटहरू व्यवस्थापन हुँदै गरेको बताउँदै आर्थिक संकलन भन्दा पनि सेवाको दृष्टिले काम गर्न आग्रह गर्नुभयो। समितिका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर चारका अध्यक्ष राजकुमार वाग्ले सल्लाहकार एवं पूर्व अध्यक्ष शिव कुमार श्रेष्ठ पूर्व अध्यक्ष पदम प्रसाद लामिछाने समाजसेवी मोती प्रसाद पौडेल लगायत बोल्नुभएको थियो। कार्यक्रममा सचिव थमन बहादुर खत्रीले सचिव र को सदस्य नारायण प्रसाद शर्मा मरासिनीले को सदस्यको प्रतिवेदन पेश गरेकोमा छलफलपछि पारित भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वरी माया कायस्थले गर्नुभएको थियो भने समितिले गत आर्थिक वर्षमा 40 शब्द गरेकोमा 3 निशुल्क गरेको सो अवसरमा जानकारी दिनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561187।
14: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
16: पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560700778।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त।